0: सचिव र तेस्रो अमेरिका कर्मचारीहरूको पनि सम्पत्ति सामेल हुने भएको छ। प्रधानमन्त्रीका अहिले सम्पत्ति छानबिन आयोगमा सरकारी वकिल संघका चारजना उप सचिव सहका नेतृत्वले खटाएको छ। यसरी नेपाल प्रहरीका प्रहरीनाथ विश्वक राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक र चार्टर्ड एकाउन्टेन्ट प्रविधि र अनुसन्धान टोलीलाई समेत आयोगमा खटाएको छ। 10,000 बढ़ेको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा आजका नागरिक रूपमा खबर छ। सहकारी डेपुटी जाँच बुझ प्रतिवेदन सार्वजनिक गरिने शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्याम्पको महानिर्देशकमा मुकेश डङ्गो बताउनु भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदको सचिव पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न मन्त्री परिषदको बैठकले डङ्गोलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उहाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुनुहुन्छ। सरकारले नेपाल चीन जोड्ने चिरन केरुङ विद्युत प्रसारण लाइन आयोजन कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तरपत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको बैठकले जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्रीसँग कूटनीतिज्ञको छलफल आज उपशीर्षकमा यसरी खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार आफ्नो स्थित परिवारी संघ इगोमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले मंगलबार बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो।
1: उपत्यका

सरकारको विचार गोर्खापत्रमा छापिएको छ। जलवायु परिवर्तन व्यवस्थाका लागि गम्भीर स्वास्थ्य चुनौती बनेको छ। हिमाल पहाड र तराई क्षेत्रमा फरक फरक जोखिम छन् जसले गर्भवती महिलामा असमान तर गम्भीर प्रभाव पारिरहेका छन्। तापक्रम वृद्धि वायु प्रदूषण बाढ़ी पहिरो संक्रामक रोग र पोषण अभावले गर्भवती महिला र गर्भवती शिशु दुवैलाई जोखिममा पारिरहेका छन्। यो समस्या समाधानका लागि बहुआयामिक पहल कदमै आवश्यक छ। व्यक्तिगत सावधानी सामुदायिक सहभागिता स्वास्थ्य प्रणाली सुदृढीकरण र सरकारी नीति सबैको समन्वय अनिवार्य छ।

विद्यालयमा भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने एसटीटी उत्कृष्ट कलेज महादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अन्य नेपाली दुवै माध्यममा बिमारी सत्रका लागि चारण वितरण भइरहेको जानकारी गराइन्छ। महादेवी कन्या कलेज भरतपुर 10 चितवन।

0: गर्ने सम्म समुदाय महिला पतंजल योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भारतीय महानगरपालिका उदाहरण नम्बर वडा कार्यालय
1: बिहान को छ बजे अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो सहयोगबाट साझा खबर।

0: रोपाई अघि नै धानको समर्थन मूल्य निर्धारण, आगामी बजेटमा समर्थन मूल्यको धान खरिद गर्न न्यून बजेट, बाँदर आतंकले खेतीयोग्य जमिन बाँझिँदै किसान चिन्तित।
1: यो सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालिङले आज छलफल गर्दै डेढ़ दर्जन करको मारमा सर्वसाधारण, देउवा दम्पतिको फरार पुजे बदर, रेट नोटिस पनि फेरि अस्वीकार।
0: स्थानीय उत्पादनको बजारमा भेटिँदा बिचौलिया हाबी, सहकारीको व्यथिति जाँच गोष्ठी प्रतिवेदन सार्वजनिक हुने, यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय दिने नीतिगत सुधार गरिँदै,
1: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट, हिंसाको चपेटामा स्रोतको अभाव, चीनिया राष्ट्रपति सी र पाकिस्तानका सेना प्रमुख बीच पश्चिम एसियाको द्वन्द अन्त्यबारे छलफल,
0: र सात महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत, भूटान एक गोलले पराजित, कार

0: भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने 63 क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरणसँगै पारिश्रमिक निर्धारण।
1: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा यू सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालनले आज छलफलको आयोजना गरेको प्रसंग।
2: प्रधानमन्त्री बालन र शाहले आज युरोपेली संघ यू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुक गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ। उहाँ 13 चैतमा प्रधानमन्त्री भएपछि 25 चैतमा नेपालमा रहेका 17 देशका राजदूतसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो र यो दोस्रो भेट हुनेछ। प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेट्नु भएको थिएन। काठमाडौँमा रहेका तथा नयाँ दिल्लीबाट आएका युरोपेली संघका 22 तथा काठको कूटनीतिज्ञलाई आज 11 बजे परराष्ट्र मन्त्रालयले सिंह दरबारमा बोलाएको छ। परराष्ट्र स्रोतका अनुसार यसअघि झै प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारेको छोटो लिखित भाषण पढ्ने पनि बताइएको छ। राजदूतहरूले आफ्ना धारणा राख्ने गरी बैठक तय गरिएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउनुहुनेछ। द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकारीका विविध विषयमा छलफल केन्द्रित हुने दाहालले बताउनुभयो। कूटनीतिक अधिकारीहरूका अनुसार भेटमा नेपालका 2 प्रमुख कूटनीतिक चासो सम्बद्ध राजदूतहरूलाई ध्यानाकर्षण गराइने छ, जसमा नेपाललाई अतिक्रम विकसित देशको सम्मानमा थावत राख्न अन्तर्राष्ट्रिय संगठन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउन पहल गर्ने विषयहरू उल्लेख गरिने बताइएको छ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको समर्थन मूल्य हिज निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारसँग जानकारी दिनुभयो।
3: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने, अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश गंगोललाई नियुक्ति गर्ने, नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे पेरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
0: मन्त्री परिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यामको महानिर्देशक मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो जानकारी दिनुभयो। सरकारले नेपाल चीन जोड्ने चिलिमे केरून विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर लेटर अफ रिप्लाई स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको पनि बताउनुभयो। आर्थिक वर्ष 2083-84 लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सरकारका प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले समय आएपछि भारत वा अन्य देशको पनि भ्रमण गर्ने बताउनुभयो। प्रधानमन्त्री शाहको विदेश भ्रमणको सन्दर्भ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आसन्न भारत भ्रमणको बीचमा कुनै सम्बन्ध नरहेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भारतमा जाने समय अथवा जुनसुकै देश जाने समय जति बेला पनि आउन सक्ने उहाँले उल्लेख गर्नुभयो। भारत मात्र नजानु भएको होइन, अहिले कुनै पनि देश जानु भएको छैन। मन्त्री पोखरेलले भन्नुभयो, अहिले पहिलो 100 दिनको कार्यव्यस्तताको चाप रहेको उल्लेख गर्नुभयो। शुरूमा काममा अलि बढ़ी सबैजना तल्लीन रहेको उल्लेख गर्नुभयो भने यसले गर्दा अहिले सभापति आफ्नै ढंगले भारत जान लागेको पनि बताउनुभयो। गणतन्त्र दिवसमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने नगर्ने सन्दर्भमा सोधिएको प्रश्नमा मन्त्री पोखरेलले मन्त्री परिषद बैठकमा छलफल नभएको पनि बताउनुभयो। सिंहदरबार प्रवेशका सन्दर्भमा कार्यविधि बनाउने बारे सोधिएको पत्रकारको प्रश्नमा भने भित्र आउन जानका लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो।
2: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवालाई काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पुँजीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्ने इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 चैतमा जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ पुँजीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट एक्जेटमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पुँजी स्वत निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनु पूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुँजी जारी गर्न दिएको अनुमति स्वत निष्क्रिय हुने देखिएको सर्वोच्चले भनेको हो। विशेष अदालतबाट अनुमति लिनुपर्नेमा त्यो भएको नदेखिएको सर्वोच्च उल्लेख गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन गर्न बनेको 18 वैशाखको नेपाल राजपत्रमा प्रकाशित अध्यादेशले सो ऐनले ऐनको दफा 22 उपदफा 9(2)मा प्रतिबन्धात्मक वाक्यांश थप गरी विभागले गरेको अनुसन्धानबाट मुद्दा चल्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था रहेको आदेशमा भनिएको छ। हाल विभागले गरेको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै सर्वोच्चले भनेको छ। निवेदनलाई विशेष अदालतबाट पक्राउ पुँजी जारी गर्न आधार र कारण खोली सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट माग भएको र विशेष अदालतबाट तदनुरूप अनुमति प्रदान भएको पनि अवलोकन गरिएको अनुसन्धानमा मिसिलबाट देखिन्छ। सर्वोच्चले पक्राउ पुँजीको विधि र ढाँचा नै नमिलेको भनेको छ।
0: यसैबीच सर्वोच्च अदालतले संवैधानिक परिषद अध्यादेश सम्बन्धी विषयमा प्रश्न उठाई डायरेक्टलाई संवैधानिक इजलासमा पठाएको छ। प्रधान न्यायाधीश सिफारिशको विषय रहेका दुई रिटको हकमा भने रजिस्ट्रारबाटै भएको आदेश सदरको फैसला भएको छ। हिजो सर्वोच्चको एकल इजलासमा दरपीठ विरूद्ध 3 निवेदन पेश भएकोमा दुईवटामा दरपीठकै आदेश सदर भएको हो। न्यायाधीश मेघराज पोखरेलले डाक्टर प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी निवेदक भएका रिटमा रजिस्ट्रारको आदेश बदर नगर्ने र कानून बमोजिम गर्ने आदेश दिनुभएको हो। अधिवक्ता गीता थापाको रिट भने संवैधानिक इजलासमा पठाइएको छ। थापाले संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 संविधानसँग बाजिएको दावी गर्नुभएको थियो। 25 वैशाखमा दरपेट भएको यो निवेदन संवैधानिक इजलासमा पेश हुने गरी आदेश भएको हो। निवेदनमा उठाइएको अध्यादेश बदरको माग धारा 137 बमोजिम संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने र प्रस्तुत दरपेटको आदेश बदरको मागबारे निवेदन उप संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा नियमावलीको नियम 10(1) बमोजिम संवैधानिक इजलासमा पेश गर्नु आदेशमा भनिएको छ। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सुनिता गौतमले यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय सुनिश्चित गर्न सरकार नीतिगत सुधारमा लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिले सिंहदरबारमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी आयोजना विषयक छलफलमा मन्त्री गौतमले महिला र बालबालिकामाथि हुने हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्न नीतिगत सुधारको प्रक्रिया सरकारले अगाडि बढ़ाइरहेको बताउनुभयो। बैठकले पछिल्लो समयमा सुकुम्बासी क्षेत्रबाट उठाइएका बालबालिका र उनीहरूको पठन पाठनको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो।
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको बासवास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अभिक्षिणमा पठन पाठन ज्येष्ठ नागरिक बालबालिका महिला सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहहरूको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल पाए पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानव अधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने, दुई सुकुम्बासी तथा अव्यवस्थित वस्तुवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानव अधिकारको प्रत्याभूति गर्ने।
0: यसैबीच प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस विषयमा छलफल हुनेछ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 माथिको दफावार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानलाई बिचौलियाको आवश्यकता र अन्त्यको उपाय।
6: जस्तो पालिकाले हाम्रा 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिन्नौ नि त, त्यो ठाउँ नभए त्यस्तो बिचौलिया जहाँबाट आए पनि त हाल सामान त पठाउनु पर्यो नि त।
0: डेढ दर्जन करको मारमा सर्वसाधारण नागरिक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो
1: डिस्क हो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फेरिँदै सिंहदरबार बदलिँदै कार्यशैली शीर्षकमा सुभाष भट्टले नयाँ पत्रिकामा लेख्नु भएको छ. उही र उस्तै राजनैतिक पात्र घुमी फेरि आउने प्रशासनिक केन्द्र सिंहदरबारमा नयाँ शक्तिशाली सरकारको प्रवेशसँगै प्रशासनिक परिदृश्य समेत बदलिएको छ. त्यस्तै आजको भित्रपृष्ठमा एमाले पार्टी पुनर्गठनको बहस बादल मार्फत नेतृत्व रक्षा गर्ने ओली रणनीति तहसम्मै छलफल चलाउने इतर समूहको तयारी शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ भने स्थानीय जनप्रतिनिधि र कर्मचारी बीचको द्वन्द समाधान गर्न उच्चस्तरीय समिति गठन शीर्षकमा अर्को खबर छ. सरकारी स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ. भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव नगरपालिका संघ र गाउँपालिकाका राष्ट्रिय महासंघका समेत प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन गरेको हो. त्यस्तै बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै थाकथलो छाड्दै किसान शीर्षकमा पनि अर्को खबर प्रकाशित छ. त्यस्तै अध्यादेशमाथिका प्रश्न संवैधानिक इजलासमा शीर्षकमा खबर प्रकाशित छ भने भारत भ्रमणमा जाँदै राजसभा सभापति लामिछाने शीर्षकमा पनि खबर प्रकाशित छ.
3: नागरिक दैनिकमा आकर्षक नीति तथा कार्यक्रम फितलो कार्यान्वयन शीर्षकमा प्रदेश सरकारका नीति तथा कार्यक्रमको बारेमा खबर छापिएको छ. विनोद सुवेदीले लेख्नु भएको खबर हो. प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयनको अवस्था भने अत्यन्त फितलो देखिँदै आएको छ. यसबीच कोशी प्रदेश र लुम्बिनी प्रदेशले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्. अन्य प्रदेशहरू पनि सोही ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्. आकर्षक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साहित भएका जनता अन्तत निराश हुन बाध्य रहेको उल्लेख गरिएको छ. तराईमा उखरमाउलो गर्मीले जनजीवन प्रभावित भएको बारेमा सुभद्रा धिताल लेख्नुहुन्छ. केही दिन यता पश्चिम तराई सहित देशका अधिकांश स्थानमा गर्मी बढ़ेको छ. गर्मीसँगै तराईका जिल्लामा तातो हावा लू चल्दा बिरामी हुनेको संख्या पनि बढ़दै गएको छ. अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ भने जनजीवन पनि नराम्रोसँग प्रभावित बनेको छ. जल तथा मौसम पूर्वानुमान विभागले सोमबार बिहान 8 बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालगंजको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुगेको छ. त्यस्तै दिपायलमा 38 देखि 40, धनगढ़ीमा 39 देखि 41, वीरेन्द्रनगरमा 37 देखि 39, गोराहीमा 36 देखि 38, भैरहवामा 38 देखि 40 डिग्री सेल्सियस तापक्रम पुगेको उल्लेख गरिएको छ. 30,000 भन्दा बढ़ीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ. पहिलो चरणमा आर्थिक वर्ष 2062-63 सालदेखि 2081-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक दलका पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन दायरामा रहेको उल्लेख गरिएको छ. अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर छ. किन क्रूर बन्दैछ नेपाली समाज शीर्षकमा देशभर जघन्य हत्याका श्रृंखलाहरू बढ़ेको बारेमा अजबी पौड्यालले लेख्नु भएको खबर छापिएको छ. कान्तिपुर दैनिकमा डेढ़ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ. 39% आयकर र अन्य डेढ़ दर्जन भन्दा बढ़ी कर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून छ. सार्वजनिक ऋण बढ़ेको बढ़ेछ. सरकारी ढुकुटी पनि हरेक वर्ष घाटामा गएको उल्लेख गरिएको छ. भित्रीपन्नामा 35 दिने म्याद सकियो तर फिर्ता भएन त्रिवीको अतिक्रमित जग्गा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ. त्रिवी जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081 विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर किर्तिपुरमा मात्रै 21 संस्थाले करिब 1,000 रोपनी जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएको औंल्याइएको छ. फेरि पनि नेपाल आउँदै अमेरिकी उच्च अधिकारी शीर्षकमा खबर छ. सरकार गठनको करिब 2 महिना पुग्न लाग्दा अर्का एक उच्चस्तरीय अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन्. अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उप विदेश मन्त्री सारा बी रोजर्स 3 दिने भ्रमणका लागि 16 जेठमा नेपाल आउन लागेको उल्लेख गरिएको छ. गोर्खापत्र दैनिकमा भने उच्च गर्मी छैन पानी शीर्षकमा अविनाश चौधरी र भवानी दत्त भट्टले धनगढ़ीबाट लेख्नु भएको खबर छापिएको छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दै शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नु भएको छ। कोशी प्रदेशका पहाड़ी जिल्लामा बाँदरको आतंक तीव्र बन्दै गएपछि खाद्य संकटको जोखिम बढ़ेको छ। पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै बसेर अन्नबाली सखा पार्न थालेपछि ग्रामीण क्षेत्रको जनजीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीयमा चिन्ता पनि थपिएको छ। भित्रीपन्नामा सार्वजनिक सवारी दर्ता रोकिँदा व्यापार श्रृंखलामा असर परेको बारेमा रंगेलीबाट लेखिएको विराटनगरको यो खबर पनि छापिएको छ। किसानलाई दैनिक 1 करोड़ भुक्तानी शीर्षकमा अर्को खबर छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी गइरहेको जानकारी दिनुभयो। लिखु 4 को खर्च विवरणमाथि प्रश्न शीर्षकमा ओखलढुङ्गाबाट लेखिएको खबर छापिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। द्वन्द्वग्रस्त कंगोमा इबोला संकट थप गहिँदै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाका 900 भन्दा धेरै शंकास्पद केसहरू भेटिएको बताइएको छ। त्यस्तै 177 वटा मृत्युका घटनाहरू भएको पनि डब्ल्यूएचओले बताएको छ। अहिले फैलिएको इबोलाको बुन्डी विद्यु भेरिएन्टको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध नभएको पनि स्वास्थ्य कर्मीहरूले बताएका छन्। यसैबीच पूर्वी कंगोमा वर्षौंदेखि दर्जनौ विद्रोही र लड़ाकू समूहको अस्तित्व रहेको छ भने यसमध्ये केही समूहको सम्बन्ध विदेशीसँग पनि रहेको बताइएको छ। कट्टरपन्थी इस्लामिक स्टेट समूहमा आबद्ध समूह सशस्त्र समूह पनि त्यहाँ सक्रिय रहेको छ, जसले गर्दा हिंसा र स्रोतको अभावमा कंगो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एशिया द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चीनिया राष्ट्रपति शी जिनफिङले हिजो बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफसँग भेटवार्ता गर्नुभएको छ। अमेरिका इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको यो उच्चस्तरीय भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसैबीच अमेरिका र इरान बीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढ़िरहेका बेलामा सहभागितालाई महत्वपूर्ण रूपमा हेरिएको छ। चीनले तुलनात्मक रूपमा समन्वित भएर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ भने बीजिङले टेलिफोन संवाद तथा खाड़ी क्षेत्रका प्रभावित मुलुकका अधिकारीहरूसँग बैठक मार्फत क्षेत्रीय तनाव कम गर्ने बारेमा पनि प्रयास भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
3: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले हिजो सन् 2026 को लागि राष्ट्रिय क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले पुरूष र महिला खेलाड़ीमा एकैपटक वर्गीकरण सहितको पारिश्रमिक तोकेको हो, जस अनुसार पुरूष 38 र महिलामा 25 खेलाड़ी विभिन्न श्रेणीमा विभाजन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार वर्गीकरण भएका खेलाड़ीहरूको मासिक तलब निर्धारण गरिएको छ। पुरूष खेलाड़ीले एक दिवसीय तथा अन्तर्राष्ट्रिय टी20 आई खेल्दा प्रति म्याच फी पनि पाउनेछन्। सिनियर पुरूष टोलीले एक दिवसीय खेल्दा प्रतिदिन 15,000 र अन्तर्राष्ट्रिय टी20 आई खेल्ने क्रममा प्रति म्याच फी 10,000 रूपियाँ पाउने क्यानले जनाएको छ। महिला टोलीले टी20 आई खेल्दा प्रति खेल 10,000 रूपियाँ पाउने पनि प्रवक्ता लामाले बताउनुभयो। महिलातर्फ भने डेभलपमेन्ट श्रेणी समावेश गरी यसमा समावेश भएका खेलाड़ीलाई प्रति महिना 25,000 रूपियाँ प्रदान गर्ने क्यानले जनाएको छ। पुरूषको तुलनामा महिलातर्फ भने प्रति महिना पारिश्रमिक कम छ। खेलाड़ीहरूलाई 4 समूहमा विभाजन गरी मासिक 25,000 देखि 55,000 रूपियाँसम्म पारिश्रमिक महिला खेलाड़ीको लागि निर्धारण गरिएको छ। पुरूष खेलाड़ी 38 जना छन्। ए प्लसमा प्रति महिना पारिश्रमिक 1,20,000 हुनेछ। यो श्रेणीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने हुनुहुन्छ भने ए श्रेणीमा प्रति महिना पारिश्रमिक 1,00,000 रूपियाँ दिइनेछ। सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, करण केसी यो श्रेणीमा पर्नुभएको छ। गीता राणाको एकमात्र गोलको सहयोगमा हिजो नेपालले भूटानलाई 1-0 हराउँदै साफ महिला च्याम्पियनशीपमा जित निकालेको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू रंगशालामा नेपालले समूह एमा पनि 3 अंक प्राप्त गरेको छ। यसले समूह एबाट नेपालको सेमी फाइनल सम्भावना बलियो बनेको छ। र नेपालले काडा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल प्रतिद्वन्दी बलियो राष्ट्र इरान पाएको छ। लीग चरणको हिजो अन्तिम खेलसँगै अन्तिम चारमा पुग्ने टोलीहरूको टुङ्गो लागेको हो। समूह एबाट सबै खेल जितेको भारतले तीन खेलमा आठ अंक जोड्यो। उपविजेता नेपालले सात अंक बनाएको छ। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा भारतसँग 3-2 को सेटमा पराजित भएको थियो।
4: किसानका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने सेवा र समन्वय के हुन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: साझा खबरमा अब किसानको उत्पादनको बजार र बिचौलिया हटाउने कुरा। स्थानीय सरकारले खेती किसानीबाट उत्पादन बढाउने र बजारको खोजीमा सघाउने भनेका छन्, तर किसानले पाएका छैनन्। युवा किसान तथा युवा अभियन्ता कमल घिमिरेसँग हामीले कुराकानी गरेका छौ।
7: पाँच वर्ष पछाडि वास्तवमै छवराको त्यो अङ्गवास अथवा छवरा सेरो गरेर भनौँ, समग्र छवरा हेर्न लायक, पर्यटकहरू जान लायक, अनि केही खेती किसानी गरौँ गरौँ भन्ने मान्छेले पनि अवलोकन गर्न लायक ठाउँ चाहिँ बन्दैछ। हामी जस्तै म जस्तै अरू पनि हुनुहुन्छ, अहिले त म आएपछि मै बोल्न पर्यो होइन, म जस्तै जुन पौरोही किसानहरू हुनुहुन्छ र केही गर्नुपर्छ भन्ने उहाँहरूसँग दृढ संकल्प छ नि, त्यसै कारणले गर्दा आज यो अवस्था आएको छ।
4: आमदानी अथवा लगानीको अभाव नभएको कारणले गर्दाखेरि अथवा त्यस्तो नभएको व्यक्ति मात्रै खेती किसानीमा टिक्न सजिलो भएको हो कि भन्ने तपाईँको त्यो अनुभवले बताउँछ कि पैसा ठूलो कुरा होइन भन्ने तपाईँको दावी हो?
7: पालिकाले के कुराहरूलाई तपाईँको चाहिँ विचार पुर्याउने हो भने पैसै नभएको मान्छेले पनि खेती किसानी
4: गर्छ। विचार पुर्याउनु पर्यो तपाईँले,
7: जस्तो तपाईँले अब हाम्रोमा सुन्तला खेती छ नि त, खास सुन्तला खेती छ, त्यहाँबाट सुन्तला जोन भन्ने छ सर, अनि हाम्रो जिल्लामा होइन ध्यान केन्द्र छ होइन, दुईवटा छ नि त, पहिलाको कृषि विकास केन्द्र भएको डिभाइड भएको दुईतिर बरिगट भएको, अनि उहाँहरूले सबै कुरा हेर्नुहुन्छ, प्राविधिकहरू जानुहुन्छ, जिल्लाबाटै पनि जानुहुन्छ हेर्नुहुन्छ, खास हाम्रो सुन्तला जोनै हो, सुन्तला जोनमा नै हेरिरहेछ। के विवेक पुर्याउनु पर्यो भने जस्तो असारको बेला के हुन्छ भने त्यही पनि चलखेल के चलखेल हुन्छ, कस्तो चलखेल हुन्छ कि किसानलाई सुन्तला चाहिएको छ, उनीहरूले माटी पाउँछन् त्यहाँ गएर, मलाई 50 बोट सुन्तला चाहियो, मलाई 100 बोट सुन्तला चाहियो, अनुदानमा दिन्छ पालिकाले स्थानीय सरकारले। तर त्यहाँ कस्तो हुन्छ भन्दा सुन्तला ल्याउनुहुन्छ उहाँले सल्यानबाट, हेर्नु है सल्यानबाट सुन्तला ल्याउनुहुन्छ बेलामा, अनि त्यो तपाईँको गोड्नुहुन्छ 5 दिन पहिला, अनि त्यो उहाँ पुग्छ तपाईँको चाहिँ किसानलाई वितरण गर्नुहुन्छ 2 हप्ता पछाडि, कपुरबोटमा गरेको सुन्तला अनि थैलो छैन, फेरि थैलो छैन, थैलो भए त अर्को वर्ष बाँडे पनि केही भएन नि त, अनि त्यहाँ आउँदा आधी सुन्तला मरिसकेका हुन्छ कि सर, त्यो आफै बरु त्यहाँ पालिकामा नगरेको भयो भने किनेर ल्याएको भयो बरु त्यो सुन्तला अर्को वर्षसम्म तपाईँको बाँच्ने अगाडि बढ्ने ठुलो हुने अवस्था आउँथ्यो। तर उहाँहरूको भर पर्दा के हुन्छ भन्दाखेरि त्यो नेग्लिजेन्स के बेर्नाप्रति व्यवस्था, अन्त किसानसँग पुग्दाखेरि तपाईँको त्यो मरिसकेका हुन्छ।
4: कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारे बगैँचाबाट उत्पादन उठाएर
7: मरिसकेका हुन्छ,
4: कतिपय स्थानीय सरकारले फेरि सिधै किसानकै बारे बगैँचाबाट उत्पादन उठाएर बजारसम्म पुर्याइराखेका पनि छन्। यी बिचौलिया कहाँ कहाँ कस्तो अवस्थामा आवश्यक हो, कस्तो अवस्थामा नआवश्यक हो र त्यसलाई अन्त्य गर्नको लागि अब सरकारले कठोर कदम चाल्नु पर्छ।
7: यदि तिनी बिचौलियाले हाम्रो सामान उठाएनन् भने त्यो सबै त्यही सर्ने अवस्था आउँछ।
4: बिचौलिया आवश्यक छ केही हदसम्म नेपालको
7: आवश्यक छ भने मैले भनिसकेँ त हजुरलाई, जस्तो अहिले के अरे यो स्थानीय तहले तपाईँहरूकोले उत्पादन गरेको जुन जति पनि कृषि सामग्री छ उत्पादन छ त्यो चाहिँ ल्याएर राख्ने कि यहाँ है भनेर नभन्दासम्म त तपाईँको चाहिँ कसरी बेच्नु त ल भन्नु त, अब सबै किसानले आफै त बेच्न जानु मिल्दैन नि त, मिल्छ र मिल्दैन, अनि त्यहाँ के गर्न सकिन्छ भने रोजगारी दिने हो भने त स्थानीय तहले विभिन्न तपाईँको के अरे कृषि उत्पादनको डिपो केन्द्र बनाएर धेरै मान्छेलाई रोजगार दिन सक्छ नि त त्यहाँ सक्दैन, अनि त्यस्तो गरेर त बिचौलिए आफै आउँदै आउँदैन, अनि हामीले पनि बिचौलिएलाई धेरै दिन्न। तपाईँले एउटा कुरा, तपाईँको सामान स्थानीय तहले त्यहाँ किनिदिन्छ भने तपाईँले यहाँ ल्याएर राख्नुहोस् अनि यो सामान चाहिँ तपाईँको हामीले लिन्छौँ भन्ने अवस्था भयो भने त बिचौलियाको केही काम हुन्छ? हामीलाई पनि के छ भन्दा हाम्रो पालिका बने हुन्थ्यो, हाम्रो पालिका राम्रो भयो हुन्थ्यो, हाम्रो पालिका विकास भयो हुन्थ्यो, होइन? मैले दुई रुपियाँ कमाएको छु भने त्यही पालिकालाई दुई पैसा कर तिर्न पाए हुन्थ्यो। जस्तो पालिकाले हामीलाई 70 रुपियाँ किलो सुन्तला निर्धारण गरिदियो भने बाहिरको बिचौलियाले आएर 75 रुपियाँ किलो दिए पनि हामी दिन्न त त्यो ठाउँै नभए त्यस्तो बिचौलिया जहाँबाट आए पनि त हामी सामान त पठाउनु पर्यो नि त।
8: पाल्पाका युवा किसान कमल घिमिरेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: तरपाई अघि नै धानको समर्थन मूल्य निर्धारण, आगामी बजेटमा समर्थन मूल्यको धान खरिद गर्न न्यून बजेट, बाँदर आतंकले खेतीयोग्य जमीन बाँझिँदै किसान चिन्तित।
8: यो सहित 30 भन्दा बढ़ी कूटनीतिज्ञसँग प्रधानमन्त्री बालनले आज छलफल गर्दै डेढ दर्जन करको मारमा सर्वसाधारण देउबा दम्पतिको पक्राउ पुजी बदर, रेड नोटिस पनि फेरि अस्वीकार।
4: स्थानीय उत्पादनको बजार नभेटिँदा बिचौलिया हावी, सरकारी व्यतिथी जाँचबुझ, सहकारी व्यतिथी जाँचबुझ प्रतिवेदन सार्वजनिक हुने, यौनजन्य हिंसा पीड़ितलाई छिटो न्याय दिन नीतिगत सुधार गरिँदै।
8: इबोला भाइरसको प्रकोपका कारण कंगोमा थप स्वास्थ्य संकट, हिंसाको चपेटामा स्रोतको अभाव, चीनी राष्ट्रपति सी र पाकिस्तानका प्रधानमन्त्री बीच एसियाको द्वन्द अन्त्यबारे छलफल।
4: साफ महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत, भूटान एक गोलले पराजित, काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने, 63 क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरणसँगै पारिश्रमिक निर्धारण।
8: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद र सरकारमा अहिलेको सहभागिता भूमिकाको प्रसंग, प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके नसकेको बारेमा विभिन्न बहसका टिप्पणीहरू भइरहेको छ। यहाँ नेपाली कांग्रेसको पार्टी कार्यालय जस्तो देखिन्छ, माथिपट्टि ढोकामा झण्डा छ भने एउटा ढोका छ, ढोकाबा भित्रबाट एकजना व्यक्ति बाहिर आधा शरीर निकालेर केही भन्दैछन्, त्यहाँ नजिकै रहेका अर्को व्यक्तिले सोधेको केही प्रश्नको जवाफमा तल यस्तो लेखिएको छ, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्र छन् त, को हो त्यो प्रतिपक्ष भने?
4: हस्त प्राविधिक साथी सुनिलराज भारतलाई धन्यवाद, अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क 0656-493-495। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाँतको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
4: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
4: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
4: योग गरौ रहौ निरोग। पतञ्जलि योगपीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जानगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समय नयन महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
3: चैते धानमा नेट ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम:
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने:
3: वेबस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% प्रतिशत एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
6: अस्मद् गुरुभ्यो नमः। अस्मत् परम गुरुभ्यो नमः। श्रीमते रामानुजाय नमः। ॐ देहा सदा सवृति मंडल मध्यवर्ती नारायण सरसिदा सरसन्निविष्ट केयूरवान मकर कुंडलवान किरीटी हरि हिरणमय वपुर्धृत शंख चक्र हरि हिरणमय वपुर्धृत शंख चक्र ब्रह्म मुरारी स्थिपुरंतकारी भानो शशि भूमि सुतो बुधस्त गुरुश्च शुक्रस्

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग 8 बजेसम्म रहने गरेका छौं। 9845175223 र 9805275223 नम्बरमा तपाईँहरूले आफू र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफू र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 101.4 मेगाहर्ज इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधली एफएम 97.2 मेगाहर्ज दुधली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मोरङ्गवा नगरपालिका सर्लाहीबाट, नारी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भन्ने तपाईँलाई हामी जानकारी भने गराउनेछौं। र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँसँग 8 बजेसम्म रहने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु मा तपाईँले आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस् नभने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल जेठ महिनाको आज 12 गते, तदनुसार इसी सन् 2026 मई आज 26 तारिक, शक सम्वत् 1948 नेपाल समुद्र 1146 अनलाथ रौद्र नामको सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज मंगलबार रहेको छ। अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ। आज दशमी तिथि रहेको छ। 7:21 बेला रहेको छ। नक्षत्रमा रहेको छ उत्तर फाल्गुनी नक्षत्र रहेको छ, विशेष गरी 5:16 पला। योगमा रहेको छ वज्र योग रहेको छ 3:28 पला। करणमा रहेको छ विशेष गरी ग्रहकरण रहेको थियो, विशेष गरी अहिले बिहानको 8:09 रहनेछ भने जसपन्त वणिजकर्ण रहनेछ। वणिजकर्ण रहनेछ विशेष गरी 37:22 पला। चन्द्रमा आज कन्या राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा आनन्दादि योगमा आज धाता योग रहेको छ। आज बिहान सूर्योदय 5:12 भयो भने सर सूर्यास्त 6:51 हुनेछ र आजको दिनमान घड़ी 13:39 बेला रहनेछ। आज गंगा दशहरा दशहरा स्नान समाप्ति गोसाई कुण्ड स्नान समाप्ति भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। आज विशेष गरी रामेश्वर गंगा पूजा हत्यामोचन तीर्थ स्नान रुरू ऋषिकेश उत्सव वज्र गुरू पद्म सम्भव जयन्ती विवादा बाबामा जलार्पण बैतनी विश्वनाथ विशेष गरी मन्दिरमा दशहरा स्नान मेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय आजको अशुभ समय आजको काल समय कतिखेर रहन्छ भन्ने विषयमा जानकारी गराउनेछु। सर्वप्रथम लागौं आजको काल बेला यानि कि अशुभ समय रहेको छ। दिउँसोको 1:43:59 दिउँसोको 3:26:22 काल बेला रहेको छ। यस्तै गरेर लाभ बेलाको समय रहेको छ। अहिले बिहानको 10:18:11 बिहानको 12:55 लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ दिउँसोको 3:26:22 दिउँसोको साँझको 5:09:06 शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी पनि गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ। उत्तर फाल्गुनीको चौथो चरण नाम आउँछ पीताम्बर अथवा विशेष गरी पीताम्बरी नाम आउँछ। आदिनारी नरकमा परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भनी पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: क्रिसमस।
1: मेषा राशि उनीहरूको लागि आजको दिन अरूको कर्ता पा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उदार रूपमा व्यापार गर्नु पर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुँदै जानेछन् भने अरूका लागि बुद्धि र समय खर्च गर्नु पर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। मेहनत गरिकन चिताको मूल्य प्राप्त नहुने योग देखिएछ। लक्ष्य प्राप्त गर्न केही समय लाग्ने खालको योग हुने राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सेवामूलक काम बीचैमा रोकिन सक्छ। अध्ययनमा बाधा पुग्दै जाँदैछन्। परिस्थितिले काममा अल्म ल्याए पनि मेहनत गर्दा फाइदाको स्रोत पहिचान गर्न सफल भइनेछ। दोहोऱ्याएर प्रयत्न गर्दा गरे काम सम्पादन हुँदै जाँदैछन्। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीहरूको साथले हिम्मत दिलाउने खालको यो गुण राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ। तैपनि गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। आज अवैध दिने नभए भित्त्याउने समय रहेको छ। दिएको धनमाल पछि आफैले आवश्यक पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ र सहयोग प्राप्त हुनेछ। आफ्नामा विशेष गरी व्यापार अवश्य लाभ हुनेछ। चुनौती पन्साएर पनि काममा जग बसाउन सकिने खालको योग पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन रचनात्मक काममा जुट्ने समय रहेको छ। पहिलेको उपलब्धिले उत्सव जगाउनेछ। उधारो व्यापारमा फाइदा सामान्य फाइदा हुनेछ। गरिएको कामको सामान्य प्रतिफल पाइन्छ। तर परिस्थितिले सोचेभन्दा फरक मूल लिन सक्छ। सानैतिनो काममा सञ्चित रकम खर्च गर्नु पर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाब किताब अलि होसियार रहेर अगाडि बढ्दा राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निकाल्ने अवसर प्राप्त हुनेछ। शुक्र समाचारले उत्सव जगाउँदैछ। आमदानीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुँदै जाँदैछन्। मेहनतले सम्मान स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुँदै जाँदैछन्। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा हुने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। पहिलेको सफलताले होस र जगाउनेछन्। विश्वका आफन्तजनसँग भेटघाट हुनेछ। स्वदेश भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। बौद्धिक क्षमताको तारिफ हुँदै जानेछन् भने व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9854572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन काममा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अरूको करकापमा काम थानी भए पनि फाइदै हुनेछ। टाढाका साथीभाइले साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। केही वस्तु त्याग्नु परे पनि कर्ज मार्फत धन जुट्दै जानेछन्। केही खर्च लागे पनि देश विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन पहिलेको आमदानी प्राप्त हुनाले उत्साह जाँदैछ, मेहनत गर्दा आमदानीको स्रोत फेला पर्दै जाँदैछन्, विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यको लागि जग बसाउने मौका मिल्दैछ। आजको मेहनतले भविष्यमा नामदाम इनाम प्रतिष्ठा दिलाउन सक्छ, प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ, मेहनतको फल प्राप्त हुँदै जाँदैछन्, नोकरी तथा पेसा व्यवसायमा विशेष फाइदा उठाउन सकिने योग राशि वृश्चिक राशि आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ, नतिजा कमजोर देख्नाले काम देख्नुपर्ने हुन सक्छ, पहिलेका कमजोरी बाहिर आउनाले प्रतिसम्म समस्या पर्न सक्छ, तैपनि आजको श्रमबाट पछिल्लै फाइदा हुनेछ। अरूका लागि र अवसरका लागि विवाद जस्तो काम जिम्मेवारी वहन गर्नु पर्ला, भविष्यको लागि नयाँ कामको जग बसाउने मौका मिल्नेछ, सामाजिक कामको जिम्मेवारी सुन्दर प्राप्त हुने खालको योग भूमि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिन्छ, आध्यात्मिक चेतनाले धर्म कर्म र शिवमूलक काम प्रवृत्त गराउँदैछ, स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला, चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि विवेकले काम सम्पादन गर्न सकिन्छ, अप्ठ्यारो परिस्थितिमा पनि समस्या दर्शाउँदा सहयोगीहरूको साथ जुट्ने खालको यो गुण राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन स्वास्थ्यका लागि आरबीआरमा अलिक सतर्क रहनुपर्नेछ, व्यस्तता बढ्दै जानेछन् भने शारीरिक थकानले कमजोर भएको अनुभूति हुनेछ, गोप्य सूचना बाहिरले काम देखाउनु पर्ने हुन सक्छ, पहिलेका समस्या गरिरहने पनि अलमल बन्न सक्छ, समयको तालमेल नमिल्दा योजना सम्पूर्ण नहुन सक्छ, केही जोखिमपूर्ण वा विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन लुगातका लागि अनावश्यक वस्तु पछि दौड्नु पर्ला, सामान्य कामलाई सञ्चित रकम खर्च गर्नु पर्ला, आजको यात्रालाई आतिथ्य खर्चिलो बन्न सक्छ, वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ, परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला, हडबडीले घर व्यवहारमा समस्या निम्ति आउनेछ, तैपनि प्रेम र मित्रको बन्धन कसिलो भएर जाने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने फेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेछौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि फोन गर्न चाहनुहुन्छ भने सम्पर्क भन्ने गर्नुहोला। आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा घरै बसेपछि जानकारी तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ। अहिलेको लागि कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोर्खा धार्जेबाट। शुभ नाम तपाईँको? सिंहबहादुर गुरुङ, गोर्खा राज्यबाट हो। कसको विषयमा हेर्न चाहनुहुन्छ? भान्जेको विषयमा। भान्जेको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2073 साल
0: भन्नुभएको
1: हो?
0: 2073 साल अनि साउन महिनाको 12 गते। के बार पर्छ जन्मबार? जन्म समय भन्नुहोस् त। बिहानको 8 बजी हो। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयम श्रीमती रामानुजायन महा। 2073 साल श्रावण कृष्ण पक्षको बुधबार अष्टमी तिथिमा जन्म, मेष राशि, अश्विनीको चौथो चरण। नाम आउँछ नानीको लाल कुमारी, नाम आउँदो रहेछ लालु माया, नाम आउँदो रहेछ
1: लालु माया।
0: हजुर। घातक तिथि परेको छ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि नै घातक भन्छ। पेटमा अलिकति समस्या, पेट दुख्ने, पढाइमा रुचि नहुने, पढ्न मन नलाग्ने ग्रह परे रहेछ। अलिकति विशेष ख्याल गर्नु, छिटो छिटो रिसाउने स्वभावको छैन हाम्रो भान्जी है। माङ्गलिक पनि परेको देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ, होइन? अरू त्यस्तो नराम्रो ग्रह त सायद त्यस्तो नराम्रो छैन। अहिलेलाई ग्रह उल्का र अर्को शुक्र भन्ने ग्रह चलेको छ नानीको, दशाको शान्ति गरिदिनुपर्छ। गुरु चन्द्र योग परेको छ, रिसाउने, पढाइमा मन नजाने, पढ्न मन नलाग्ने, पेट दुख्ने, यस्तो समस्याहरू हुन्छ। यसको लागि रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनुपर्छ नानीलाई, त्यसपछि राम्रो हुन्छ। मंगलबारको दिन चोखो खाने, एकादशीको दिन चोखो, सकिन्छ व्रत, नसके चोखो खाने पनि गर्नुपर्छ नानीले। भगवान विष्णुको पूजा त गर्नुपर्छ, राम्रो हुन्छ, समस्या आउँदैन है। अरू केही छ समस्या, जिज्ञासा केही छ? लाल कुमारी, लाली माया, यस्तो नाम आउँछ क्या? लालु माया यस्तो नाम आउँछ नानीको। नभए त्यस्तो हुन्छ भने लक्ष्मी नाम राख्नुहोस्, लक्ष्मी नाम राख्न पनि मिल्छ। अरू केही कुरा सोध्न मन लागेको छ तपाईँलाई? हुन्छ, हस् हस्, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो आफ्नो भान्जीको विषयमा हेराउनको लागि, उहाँले चाहिँ गोर्खा जिल्लाबाट चाहिँ नै फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75223 र 9805-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीसँग सहकारी र सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत पनि गरौँ उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरु, नमस्ते। राधे राधे।
0: राधे राधे। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम भन्नुहोस् त।
2: मेरो पुष्पा बस्नेत।
0: पुष्पा बस्नेत। दाङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: दाङको बबई गाउँपालिका खरसाङदेखि हो।
0: दाङको बबई गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ, कार्यक्रम कतिको सुन्नुहुन्छ बबई गाउँपालिकातिर?
2: म धेरै सुन्छु गुरु, म धेरै सुन्छु, अनि फोन प्राइभेट चाहिँ धेरै लाग्दैन, लाग्नु त हिजो पनि लाग्दा थियो, आज पनि लाग्यो, लाग्न त
0: लाग्यो होइन।
2: हजुर, यसमा त मैले पाँचचोटि गरेको थिएँ,
0: पाँचचोटि गरिसक्नु, पाँचजनाको हेरिसक्नु भयो है?
2: म देवकी छोरीको बारेमा हेर्दैछु सर।
0: हिजो कसको बारेमा हेर्नु भएको थियो? हिजो चाहिँ
2: हिजो मैले मेरो छोराको बारेमा
0: मैले भनेको कुरा मिल्यो कि मिलेन? हिजो
2: मिल्यो मिल्यो गुरु, मिल्यो, मिलेर त म हजुरलाई कराई गरिरहन्छु, अनि अरू दिन हेराइदिनु हजुरको फोन लाग्छ भनेर मलाई भन्नुहुन्छ नि त, म त्यही भएर फोन गर्छु।
0: ए ल भन्नुहोस् त, जन्ममिति कति हो, कसको बारे भन्नुभयो? देवरको छोरा,
2: देवरकी देवरकी छोरीको बारेमा, छोरीको बारेमा,
0: छोरीको बारेमा भन्नु त, जन्ममिति कति हो?
2: हजुर, 2061 साल,
0: 61 साल, मङ्सिर महिनाको 23 गते हो।
2: हजुर हजुर, मङ्सिर महिनाको 23 गते।
0: समय भन्नु?
2: बिहानको 4:30 बजे।
0: बिहानको 4:30 बजे को नि त्यहाँ बोल्ने अरू मान्छे?
2: त्यो बोरामी आउनु, अहिले आफ्नो अर्थ लागेन, अस्तिदेखि कराई गरिरह, त्यही भएर फेरि अब गरिदिनु भनिन्न भनिन्न मैले फोन आयो हो।
0: सुन्नुहोस् है त, उहाँले चाहिँ होलमा राख्नुभयो बिचरा। तपाईँको फोन होलमा भयो के थिच्नुभयो हेर्नुहोस् त, ल उहाँको चाहिँ छोरीको बारेमा जानकारी गराउँछु, उहाँले रेडियो पनि सुनिरहनु भएको छ, उहाँले चाहिँ होल्डमा चाहिँ थिच्नु भएको छ, त्यो बटन मिलाउनु भयो भने चाहिँ फेरि बोल्न पाइहालिन्छ। हजुर, हेलो
2: हेलो,
0: कहाँ थिच्नु भयो मोबाइल तपाईँले?
2: म त जुन जेकेट गर्छु कि म त गुरु कतातिर बाँधिएर होल्डमा म गएछ।
0: हो त नि, जेकेट गर्न त यतापट्टि थिच्नुपर्छ, त मिसो पाउनुपर्छ, नभए बिग्रिन्छ फेरि। ल सुन्नुहोस् है,
2: हुन्छ गुरु, हुन्छ।
0: ल 2061 साल मङ्सिर कृष्ण पक्षको मङ्गलबारको राति उज्यालो भएको बुधबार, एकादशी तिथिमा जन्म भएको छ, राशि कन्या राशि आउँदो रहेछ, नानीको चिता नक्षत्रको दोस्रो चरण नाम आउँदो रहेछ पोबाट, पोष्टिका भन्ने नाम आउँदो रहेछ, पोष्टिका भन्ने नाम आउँछ, कन्या राशि पर्छ, नानीको मध्यनाडी राक्षस गर्नु परेको छ, घातकमा तिथि पञ्चमी दशमी पूर्णिमा छ, शनिबार घातक छ, नम्बरमा 12 नम्बर, राशिमा मकर भन्ने राशि घातक छ, दशा भाग्य ग्रह असाध्य राम्रा छन् नानीका, नराम्रो छैन, अलि छिटो रिसाउने बानी छ यिनको, रिसलाई कम गर्नुपर्छ, विवाहमा अलिकति आफै खोजेर आफै रोजेर विवाह गर्ने कुण्डली परेको छ। यहाँबाट
2: हेर्दाखेरि
0: अलि एकरो स्वभावको, अलि जिद्दी जिद्दी स्वभावको ज्वाइँ पर्ने ग्रह छ
2: आफ्नो
0: हो, अनि घरबार दाम्पत्यमा समस्या आउँछ, किनकि यिनी माङ्गलिक परेकी छिन्,
2: है
0: माङ्गलिकको रत्न कवच त आउँछ हामीसँग, यो माङ्गलिकको रत्न कवच लगाइदिनु पर्यो पहिला सुरुमा, रत्न कवच लगाइदिनु भयो भने राम्रो हुन्छ। मङ्गलबारको दिन सकिन्छ व्रत बस्नु भन्नु, नभए चोखो खाने, गणेश चतुर्थी मङ्गल चतुर्थीको दिन भगवान गणेशको पूजा गर्ने गर्नुपर्छ, त्यसपछि राम्रो हुन्छ, पानी अलि धेरै पिउनुपर्छ, नभए महिनावारीमा समस्या हुने, दुख्ने, धेरै महिनावारी हुँदा पेट दुख्ने हुन्छ है, यसमा ख्याल गर्नुपर्छ। अहिले ग्रह चलिराखेको छ नानीको बृहस्पति र सिद्धा, ग्रह दशा राम्रो चलेको छ, नराम्रो होइन, तर काम कार्यमा अलिकति बाधा, अलिकति रोकावटहरू आउनेछ, विदेश यात्राहरू राम्रो छ, फलाम सम्बन्धीको काम कारोबार, होटल लाइनमा काम कारोबार, अथवा नर्सिङ सम्बन्धी पढाइहरू, होटल म्यानेजमेन्ट विषयहरू पढाइहरू, सीए सम्बन्धी, एकाउन्टेन्ट सम्बन्धी पढाइहरू राम्रो हुन्छ नानीको लागि चाहिँ, अलिक एकरो अलिक जिद्दी स्वभावकी छिन्, अलिक यसमा चाहिँ बेसी ख्याल गर्नुपर्छ, हो कि होइन मैले भनेको कुरा?
2: हजुर हो, हजुर हो,
0: अरू तपाईँले के सोध्न मन लागेको छ सोध्नुहोस्
2: न. विवाह गर्न कस्तो छ, लोगन आइसकेका छ कि छैन, अब आफूले मन पराएर लोभ गरेर गर्छन् के अरे गुरु, अहिलेको जमानामा कस्तो होला के होला भनेर हो.
0: अब जुराएर हेराएर विवाह गर्नुपर्छ, नजुराई नजुराई नहेराइकन विवाह गरिदिनु भने घर बिग्रिन्छ. मांगलिक मांगलिक नै केटो चाहिन्छ, प्रेम त हुन्छ लभ त हुन्छ है, प्रेम हुन्छ लभ हुन्छ, पहिलो प्रेम अथवा पहिलो लभसँग पनि सम्बन्ध राम्रो हुँदैन टिक्दैन होइन, त्यस्तो खालको कुरा दशाहरू त्यस्तो खालको परेको छ. त्यो भएर जन्ममिति छ केटाको थाहा छ,
2: समय
3: थाहा
2: छैन क्या, बाहिरकै राम्रो छ कि नेपालमा छ.
0: बाहिरकै राम्रो छ, नेपालको पनि हुन्छ, त्यस्तो नराम्रो होइन. नेपाल भयो भने सरकारी जागिरी हुन्छ, बाहिर विदेश चाहिँ राम्रै हुन्छ.
2: अब के कारण 2061 साल
0: समय थाहा छ.
2: हजुर हजुर, लोन 2061 साल मुसको 8 गते
0: साल पुष महिनाको
2: 8 गते साँझको 8 बजी
0: साँझको 8 बजीतिर हो.
2: हजुर,
0: कुन जिल्लाको जन्म थाहा छ?
2: दार्जिलिङमा, जिल्लैमा हो गुरु, नानीको पनि केटाको पनि.
0: नानीको पनि केटाको पनि दस सुन्नुहोस् है त भन्छु. अब
2: अरे जन्मा त रुकुम गरे, रुकुम गरे अलि स्टार्ट ठेगाना गरे 8 गते
0: 2061 साल पुष महिनाको
2: 8 गते

0: जोड्दो रहेछ जोड्दो रहेनछ मन जानकारी गराउँछ है। ल अब केटाको वृष राशि आउँदो रहेछ, केटाको चाहिँ वृष राशि आउँदो रहेछ, नाम आउँदो रहेछ ऊबाट उमाकान्त अथवा उमा महेश्वर भन्ने नाम आउँदो रहेछ। राशि मिलेन, वृष राशि र कन्या राशि मिल्दैन होइन, गुण 23 गुण आएको छ, त्यसपछि माङ्गलिक पनि मिलेन, केटो माङ्गलिक छैन, केटी माङ्गलिक छिन् क्या है, माङ्गलिकको लागि चाहिँ माङ्गलिकसँग नै विवाह गर्नुपर्छ, अरूसँग विवाह गर्नु हुँदैन। के त विदेशमा राम्रो छ सरकारी चाहिए पनि खानु पर्ने, खा छैन जागिर,
1: विदेशमै छन् राम्रो छ, बाहिर केटा त बाहिर
0: राम्रो छ, सरकारी चाहिए पनि राम्रो छ त विदेशमै
1: सरकारी त खा छैनन्, अब बाहिरको कमाइ राम्रो त बाहिर छन्।
0: हजुर हजुर राम्रो छ, त्यस्तो नराम्रो छैन ग्रह, यी दुईजनाको विवाह गर्नको लागि चाहिँ ग्रह दशाबाट हेर्दा अलिकति गाह्रो छ। हाम्रो नानी धेरै रिसाउने, धेरै झक्की स्वभावको छिन्, केटो अलिक शान्त स्वभावको छ, केटो शान्त स्वभावको छ, हाम्रो नानीहरूले धेरै रिसाउने, धेरै मान खोज्ने क्या, अलिक मान खोज्ने ठोस्किराख्ने होइन,
1: मान त खोज्छ ठुस्किने, अहिले त्यो देखाइलाई त सडक बरक नगरे पनि अहिले घमण्डी नै खालको
0: छ, अलि घमण्डी घमण्डी खालको देखिन्छ यहाँबाट हेर्दा। माङ्गलिक परेको भएपछि विवाह मिल्दैन, विवाह जोड्दैन है, यसमा चाहिँ विशेष ख्याल गर्नुपर्छ, नानीले माङ्गलिक रत्न कवचहरू लाउनुपर्छ, एक नम्बरमा विवाह नगर्दा राम्रो हुन्छ, अब विवाह नगर्दा राम्रो हुन्छ, गर्ने नै हो भने त्यसको दोषहरू निवारण गरेर गर्नु, सकभर नगर्दा राम्रो है, मैले गर्न मिल्छ अथवा दोषहरू काटेर गर्न मिल्छ भन्न मिल्दैन, मैले चाहिँ अब सकभर नगरेको राम्रो हुन्छ, गर्ने नै हो भने दोषहरू काट्ने, रत्न कवच लाउने, नानीको विवाहको दोषहरू मेटाएर अनि मात्रै विवाह गर्नु, नआत्तिनु विवाह गर्नलाई समस्या पर्छ फेरि है। हुन्छ फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला,
1: हुन्छ धन्यवाद गुरुजीलाई, राधे राधे
0: राधे राधे। उहाँले फोन गर्नु भएको थियो, दाङबाट फोन गर्नु भएको थियो, चिनामा जे आउँछ म त्यसकै विषयमा जानकारी पनि गराउने गरेको छु। तपाईँको पनि कोहीसँग प्रेम रहेको छ भने दुवैजनाको साल महिना गते र समय तपाईँले चाहिँ मलाई जानकारी गराउनु भयो भने विवाह गर्न हुन्छ हुँदैन, हुन्छ भने भइहाल्यो, हुँदैन भने के कारणले गर्दा हुँदैन भन्ने विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। त्यही भएर फोन गर्नु चाहिँ तपाईँले नबिर्सनु होला, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँले मसँग प्रत्यक्ष रूपमा पनि भेट्न सक्नुहुन्छ। आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, ज्योतिष वास्तुमा स्वागत गरौँ, कहाँको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: हजुर नमस्कार गुरु।
0: नमस्कार, कहाँको बोल्दै हुनुहुन्छ? चनौलीबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
2: भरतपुर अठारबाट बोलेको, मेरो शुभ नाम पुष्पराज पोखरेल।
0: पुष्पराज पोखरेल भरतपुर अठारबाट हो, कसको विषयमा हेर्न चाहनुहुन्छ पुष्पराज?
2: नानीको विषयमा, छोरीको विषयमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2067 साल।
0: 2067 साल,
2: 2 महिना 4 गते।
0: 2 महिना 4 गते
2: बिहानको 7:03
0: 7:03 नानीको बिहानको 7:03 जन्म चितवनमै भएको हो नि?
2: काठमाडौँ जिल्ला।
0: काठमाडौँ जिल्ला, तपाईँको छोरीहरू को हो नि?
2: मेरो छोरी सालीको छोरी हो।
0: ए सालीको छोरी हो, त्यही त नभए सबै सबै नानीले भनिदिएको छ नि, तपाईँलाई थाहा छैन नि त।
2: होइन मैले उसलाई सोधेँ, सालीको छोरी हो।
0: ए ल सुन्नुहोस् है त,
2: ल
0: श्रीगण सायमा श्रीमती रामानुजायमा 2067 साल वैशाख शुक्ल पक्षको मंगलबार पञ्चमी तिथिमा जन्म मिथुन राशि पुनर्वस्तुको दोस्रो चरण नाम आउँदो रहेछ नानीको। कोबाट नाम आउँछ? कोमल भन्ने नाम आउँछ है, कोमल नाम आउँछ नानीको यहाँबाट हेर्दा, अथवा कमला भन्ने नाम पनि राख्न मिल्छ, तर ओरिजिनल नाम चाहिँ कोमल मिथुन राशि पर्छ।
2: मिथुन राशि,
0: हजुर। आज नानी देवगण परेको छ, नानीको घातक परेको छ तिथि, द्वितीय सप्तमी द्वादशी सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक हुन्छ नानीको। जुन ग्रह दशा भाग्य असाध्यै कडा स्वभावको छ ग्रहहरू, नानीले पूर्णिमाको व्रत बस्छन् भने यसलाई धेरै कुरामा राम्रो र सहज हुन्छ है, अलिकति मन इनको अलिक मन विचलित हुन्छ। लग्नमा सूर्य अलिक कडा स्वभावकै, छिट्टो रिसाउने स्वभावकै हुनेछन्, पढाइ पनि उत्तिकै तेजी

0: हुन्छ, पढाइ पनि राम्रो छ, ग्रह नराम्रो छैन,
1: पढाइ पनि राम्रो छ,
0: राम्रो छ। अहिले ग्रह उल्का र शनि चलेको भए अलिकति नराम्रो हो, उल्काको र शनिको शान्ति स्वस्थ गराइदिनु भयो भने राम्रो हुन्छ। विवाहबारी 23 वर्ष 4 महिनाभन्दा अगाडि विवाह गर्नु हुँदैन नानीको, पहिलो घर विवाहमा असफल हुने, यानि कि प्रेम विवाह गर्न चाहिँ हुने कुण्डली परेको छ, प्रेम विवाह भए पनि दुःख पाउँछन्, प्रेम विवाह गर्नु हुँदैन भन्नुहोला, माघी विवाह नै उपयुक्त हुन्छ नानीको लागि। यहाँबाट हेर्दाखेरि अरू त्यस्तो नराम्रो छैन, ग्रह दशा राम्रो छ, कुण्डली राम्रो छ, त्यस्तो चिन्ता गर्नु पर्दैन। वैदेशिक यात्राको लागि नानीले पूर्णिमाको व्रत अथवा चाँदीको पाउजु अथवा सिक्री लाउनु पर्छ नानीले, चन्द्रमा यिनको बिग्रिएको छ।
1: अहिले एसी उद्रेकी हो, अनि पढ्दा कुन विषय लिन राम्रो होला?
0: पढाइको लागि चाहिँ टेक्निकल लाइनहरू पनि पढ्न मिल्छ, जस्तै गरी नर्सिङ सम्बन्धी पनि पढ्न मिल्छ, इन्जिनियरिङ सम्बन्धी पनि पढ्न मिल्छ। यिनको पढाइमा अब कुन विषय पढ्ने भन्ने कुरा धेरै विषय हुन्छन् होइन, जो समग्रमा हेर्दाखेरि पढाइ भनेको नि 80% पढाइ राम्रो छ, मेहनत चाहिँ गर्नु पर्यो। ग्रह राम्रो छ भन्दैमा सबै थोक राम्रो हुँदैन है, कर्म आफूले गर्नुपर्छ, ग्रहले फल दिने हो। अरू केही छ?
1: अरू केही छैन गुरु। अब
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेराउनको लागि, आफ्नो छोरीको विषय भनौँ न हेर्नको लागि उहाँले फोन गर्नुभएको थियो, चौलीबाट, चितवन चौलीबाट फोन गर्नुभएको। उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कामको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: नमस्ते,
0: कामको बोल्दै हुनुहुन्छ? दाङ घोराईबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको भन्नुहोस् त?
2: दामदेव
0: कुमारजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: छोरीको बारेमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2063
0: साल
2: साउनको 24 गति।
0: साउनको 24, समय भन्नु?
2: समय 8:15 बजे बिहानको
0: 7:45 होइन?
2: हजुर हजुर,
0: बिहानको 7:45। जन्म कुन जिल्लामा भएको हो?
2: दाङ जिल्लामा।
0: दाङ जिल्लामा, हेलो, सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आयामा श्रीमती रामानुजायमा 2063 साल श्रावण शुक्ल पक्षको बुधबार पूर्णिमा तिथिको दिन जन्म भएको, पूर्णिमाको दिन मकर राशि श्रवण नक्षत्रको तेस्रो चरण नाम आउँछ, खेबाट खेमकुमारी नाम आउँदो रहेछ मकर राशि। योभन्दा पहिला कुन नाम राशि हेर्नुहुन्थ्यो थाहा छ?
2: राशि त यो खेबाट हेर्नुहुन्थ्यो, नाम त अस्मिता छ।
0: ए, नाम त बोलाउने नाम अस्मिता होला नि त?
2: हजुर हजुर
0: हजुर, नाम चाहिँ बोलाउने नाम अस्मिता भए पनि राशिको नाम भनेको नरानको नाम, चिनाको नाम चाहिँ खेमकुमारी नाम आउँछ है।
2: हजुर,
0: अन्त्य नानी देवगण परेको छ नानीको, घातकमा परेको छ तिथि, चौथी, नवमी, चतुर्दशी, मंगलबार घातकै हुन्छ, रोहिणी नक्षत्र घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि नानीलाई घातक छ। यहाँबाट हेर्दाखेरि होइन नानीको कुण्डली भाग्य ग्रह असाध्यै राम्रा छन्, नराम्रो छैन, माङ्गलिक चाहिँ परेको छिन्, ढक्की स्वभावको छिन्, कडा छिन्, होइन कडा कडा स्वभावको छिन्, छोरी मान्छे भए पनि छोरा छोरा खालको स्वभावको छ, ग्रहहरू त्यस्तो बताउँछ यहाँबाट हेर्दाखेरि नानीको। अरू त्यस्तो नराम्रो छैन, सरकारी जागिर सरकारी क्षेत्र राम्रो देखाउँछ, वैदेशिक क्षेत्र पनि नानीको लागि त्यति नराम्रो छैन, ठिकै छ। अहिले उल्का चलेको छ, राहु चलेको छ, अहिले यो समय अलिकति बुद्धि त्यति राम्रो देखिँदैन क्या, अहिले अलिकति जुन जुन नराम्रो कुरा हो त्यही त्यही कुरामा बुद्धि जाने ग्रह छ यिनको चाहिँ। माङ्गलिक भएपछि माङ्गलिक नै केटा खोजेर विवाह गर्नुपर्छ, यिनको प्रेम हुन सक्ने सम्भावना हुन्छ, प्रेम विवाह भयो भने यदि माङ्गलिक परेन भने ग्रह बिग्रिन्छ, भाग्य बिग्रिन्छ, माङ्गलिक नै केटासँग विवाह गर्नुपर्छ, यति कुरा याद गर्नुहोला। माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, रत्न कवच धारण गराउनुहोस्। मंगलबारको दिन चोखो खाने, गणेश चौथी, मंगल चौथीको व्रत बस्ने, यदि गर्न लगाउनु भयो भने यिनको भविष्यमा कुनै समस्याहरू आउँदैन, राम्रो छ, अरू सबै कुरा राम्रो छ, विवाहमा विशेष ख्याल गर्नुपर्छ, अरू सबै कुरा ठिकै छ, राम्रै छ। पढाइको सिलसिला राम्रो छ त नानीको, नराम्रो देखिँदैन यहाँबाट, अहिले चाहिँ नराम्रो यो राहु चल्यो, फेरि देवता चलिरहेको छ, राहु चलिरहेको छ, होइन दुई तिन वर्ष भयो पढाइमा नराम्रो भएको नानीको, अब यसको लागि चाहिँ दशाको शान्ति गर्नुपर्छ, राहुको शान्ति उल्काको शान्ति गर्नुपर्छ, नभए पढाइ रोकिन्छ क्या, पढाइ बिचमा रोकिन्छ, जस्तै पढ्दै गयो भने अन्तिममा गएर इक्जाममा राम्रो नम्बर नआउने, लेखा जति नम्बर नआउने, होइन विषय पनि लाग्न सक्ने कुराहरू देखिन्छ, त्यही त नि 12 पढ्दाखेरि पनि त उम्र त धेरै भयो नि त, 12 त अहिले त ब्याचलर सकिसक्नु पर्ने उमेर हो नि त नानीको, हो कि होइन?
1: हजुर हजुर,
0: त्यो भएर यसमा अलिक विशेष ख्याल गर्नु, पढाइको लागि र विवाहको लागि विशेष ख्याल गर्नु होला, अरू जस्तो नराम्रो छैन नानीको, ठिक छ, ग्रहहरू राम्रै छ नानीको लागि चाहिँ 23 वर्ष 4 महिनाभन्दा अगाडि विवाह नगर्नु होला, 23 वर्ष 4 महिना पछि विवाह गर्नुपर्छ नानीको लागि चाहिँ विशेष राम्रो हुन्छ भन्नु होला। प्रेम गरेर प्रेम गर्नु असफल हुन्छ, प्रेम सफल हुँदैन, विवाह पछि पनि दाम्पत्य राम्रो हुँदैन भनेर नानीलाई भन्नु होला। प्रेम अस्वीकार गरेर अगाडि बढ्ने, पछि गएर माघी विवाह गर्ने, त्यो पनि माङ्गलिक नै केटासँग विवाह गर्नुपर्छ भन्ने कुरा चाहिँ ख्याल गर्नु पर्छ है। हुन्छ हस्, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो विशेष गरी आफ्नो नानीको विषयमा, छोरीको विषयमा हेरा गरिसक्नु भएको छ, तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रहदशा र भाग्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउँदैछु, कुनै पनि जिज्ञासाहरू छन् भने सम्पर्क गर्नुहोस्, आफ्नो आफन्तको बारेमा ग्रह भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: नमस्कार गुरुबाबु, नमस्कार।
0: नमस्कार, काठमाडौँको बोल्दै हुनुहुन्छ?
3: हजुर, जुम्लाबाट सुरबहादुर राउत।
0: सुरबहादुर राउत जुम्लाबाट, अस्ति फोन गर्नु भएको थियो होइन? कतिको पानी परेको छ जुम्लातिर? पानी पर्यो,
3: हजुर,
0: जाडो छ कि गर्मी छ? तपाईँको घर कता हो? तलतिर कि हिउँ परेतिर हो?
3: हजुर,
0: हिमालमै पर्छ। तपाईँको घरतिर चिसो छ अहिले?
3: हजुर, चिसो त्यति चिसो त होइन, आजकलको समय अलिक ठिकै हुन्छ, हिउँदा समयमा चिसो हुन्छ।
0: ए, अनि कसको बारेमा हेर्नुहुन्छ त आज?
3: आज छोराको बारेमा हेर्नु।
0: हिजो कसको बारेमा हेर्नु भएको थियो? हिजो कि अस्ति फोन गर्नु भएको थियो?
3: हजुर, अस्ति अस्ति, छोरीको विषयमा।
0: ए, कतिको मिल्यो मैले भनेको मिल्यो मिलेन?
3: मिल्यो नमिल्यो अब पछि अब गरे पनि देखिने कुरा आउँदैन।
0: होइन, मैले भनेको कुरा मिल मेल खाए खाएन भनेको क्या तपाईँको छोरीलाई?
3: ए, मेल खाएन खाएन, खियो
0: मेल खाएन
3: खाएन,
0: के कुरा मिलेर भन्नुहोस् त?
3: मिलेन गुरु, मेल खाएन मिल्यो।
0: त्यही त हो नि, मेल खाएर भन्न चाहिँ मिल्यो भन्नु भन्नु पर्यो क्या?
3: मिल्यो गुरु, मिल्यो
0: मिल्यो,
3: मेल खाएन मिल्यो बस।
0: ल, अब आज छोरा बारा भन्छु म, मिल्छ मिल्दैन भन्नु होला, हो भयो मैले भनेको कुरा ठिक कि बेठिक भन्नु होला है?
3: हुन्छ
0: ल, भन्नु त, छोराको जन्ममिति कति हो?
3: 2071 साल।
0: 71
3: अनि 76 उज्यालो भयो,
0: हजुर,
3: अनि 75 राति बिहान 4 बजे,
0: बिहानको 4 बजे हो, 25 गतेको राति, उजालो भएको 26 गते,
3: हजुर, 26 गते बुधबार।
0: जन्म कुन जिल्ला भएको? जुम्लामै भएको हो?
3: हजुर, जुम्लामै।
0: ल, 71 साल मङ्सिर कृष्ण पक्षको मङ्गलबारको राति, उजालो भएको बुधबार,
3: हजुर,
0: हजुर, स्वास्थ्य तिथिमा जन्म मिथुन राशि, नाम आउँदो रहेछ कोमल भन्ने नाम आउँछ बाबुको,
3: हजुर,
0: कोमल नाम आउँछ छोराको, मिथुन राशि पर्छ, आज दिनाले देवगण परेको छ, घातकमा परेको छ तिथि द्वितीय सप्तमी द्वादशी, सोमबार घातक, नम्बरको 4 नम्बर राशिमा धनु राशि घातक छ है,
3: हजुर,
0: अलिक पानी पिलाउनु पर्यो, पेट दुखे समस्या छ यो बाबुलाई, आँखा टाउको दाँतमा पनि समस्या आउँछ, अलि विचार गर्नुपर्छ, अलिक छिटो रिसाउने स्वभावको, एकवटा स्वभावको छ बाबु, पढ्ने हो भने दिमाग असाध्यै राम्रो छ पढाइमा, पढ्नै मान्दैन एकदमै, जिद्दी गर्छ, घमण्डी गर्छ, झगडा धेरै गर्ने ग्रहहरू पनि परेको छ, अहिले शनि चलिराखेको छ, शान्ति स्वस्थ्यहरू गर्नुपर्छ, शनिको राम्रो हुन्छ त्यसपछि बल्ल, नभए राम्रो हुँदैन, ग्रह त साह्रो राम्रो छैन, निधारमा लडेर चोटपटक लाग्ने ग्रह छ निधारमा, अरू जस्तो नराम्रो छ ठिकै छ, अलिक पढाइमा ध्यान दिनु पर्यो है बाबुले। तपाईँले पनि यसो बाबुलाई जी अगाडि राखेर बिहान बेलुका किताबमा यसो कापीमा लेख्न लाउने पढ्न लाउने गर्नुभयो भने नम्बर राम्रो आउँछ क्या परीक्षामा।
3: अनि
0: समस्या के छ अरू भन्नुहोस् त?
3: हजुर, समस्या अब खुवाको पढेको जस्तो कसरी चाहिँ राम्रो हुन्छ कि नहुने अनि उसको गरेको छ त्यो क्या शान्ति गर्नलाई कुन गरेर आएर गुरु?
0: अहिले शनि भन्ने ग्रहको शान्ति गर्नु पर्यो, भतिकाको शान्ति गर्नु पर्यो, अनि आइतबारको दिन नुन खानु भएन, आइतबार सूर्यलाई नमस्कार गर्नु पर्यो आइतबार।
3: हजुर, अनि भद्रिकार शनिको शान्ति गर्नलाई के गर्नु पर्यो गुरु?
0: त्यही सत्यनारायणको पूजा लाउनु न एउटा, सत्यनारायणको पूजा लाउनु, आइतबारको दिन नुन नखाने, मङ्गलबारको दिन चोखो खाने, माङ्गलिक परेका छन् भन्नुहोला। पछि गएर विवाह दाम्पत्य अलिकति बाधाहरू आउने, दुई विवाह हुने ग्रहहरू परेको छ, विदेश राम्रो छ, सरकारी जागिर पनि राम्रै छ, नराम्रो छैन, ठिक छ ग्रहहरू, अलिक रिसाउने खराबको र पढाइमा कमजोर हो, अलिकति पढ्न लगाउनुहोस्, पानी अलिक पिउने गर्नुहोस्, नभए पत्थरी सत्थरी भएर पेट दुख्ने समस्याहरू आउन सक्छ, अरू सबै नराम्रो छैन, ठिकै छ, राम्रै छ ग्रहहरू है त। हजुर हजुर हुन्छ हजुर, फोन गर्नुभयो, मैले भनेको कुरा कतिको मिलो मिलो मिलेन हजुर, पेट दुख त हुँदैन
3: हजुर,
0: पेट दुख भन्छ कि भन्दैन कहिले काहीँ
3: कहिले काहीँ कतै कतै भन्छ कति कति भएर
0: हजुर, पेटमा पानी अलिक
3: एकदमै त भन्ने छैन गुरु, तर निधारमा पेटमा लाग्ने कुरा लागिसक्यो
0: हजुर, पेटमा समस्या हुन्छ, पत्थरीहरू भएर पेट अपरेसन गर्नुपर्ने हुनसक्छ, त्यो भएर 14 वर्षपछि कुरा हो यो चाहिँ, त्यो भएर चाहिँ बाबुले पानी अलिक पिउनु गर्नुपर्छ, बिहान मनतातो बनाएर पिलाउने गर्ने एक गिलास, बिहान पिएको पानी र दिउँसो पिएको पानीमा धेरै अन्तर पर्छ, धेरै फरक पर्छ, बिहान एक गिलास पानी पिउनु र दिउँसो चार गिलास पिउनु बराबर नै हो क्या, त्यस्तो हुन्छ, बिहान अलिकति पानी पिलाउने गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है त। पश्चिम दिशा राम्रो हुन्छ, सेतो कलर राम्रो हुन्छ बाबुलाई, हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई, जुम्लाबाट फोन गर्नुभएको, उहाँले चाहिँ आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष राष्ट्रको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ, मसँग तपाईँले प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले मलाई भेटघाट गर्न सक्नुहुन्छ, भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ, भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने छु, तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद चतुर्वेदीलाई बिदा दिनुहोस्, नमस्कार, शुभ दिन।
4: I always sunday moon cha radio silence 89.8 megahertz।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इस 8 AM जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको ठोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पंक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
2: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पंक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: चैते धानमा नेक ब्लास्टको समस्या:
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम:
7: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
7: खेतमा पानी जमाई राख्ने:
6: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
7: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी कुनै लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
5: मानसिक समस्याबाट बच्ने उपायहरू:
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
1: योग गरौं, रहौ निरोग। पतञ्जलि योग पीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं।

0: बजेबाट 6:30 बजेसम्म समय नयन महिला पतञ्जलि योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको संसद बैठक आज बिहान 11 बजे बस्दैछ। संसद सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 दफावार छलफल गरिने र ती विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिने जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दै हुनुहुन्छ। भेटवार्ता आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गर्ने तय भएको छ। भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यसअघि गएको चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग भेट गर्नुभएको थियो। आजको भेटमा नेपाललाई अति कम विकसित देशको समूहमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसै गरी युरोपेली संघको हवाई सुरक्षा कालो सूचीबाट नेपाललाई हटाउन पनि नेपालले आग्रह गर्ने तयारी गरेको छ। भेटमा ईयू अन्तर्गतका 22 देशसहित दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढ़ी कूटनीतिज्ञहरूको सहभागिता रहने जनाइएको छ। भेटमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, स्वेक गणतन्त्र, डेनमार्क, एस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्वीडेनका राजदूत तथा नियोग प्रमुखहरू र उपप्रमुखहरूको सहभागिता रहने बताइएको छ। नेकपा एमालेका नेता कर्ण थापाले पार्टीमा विचार व्यवहार कार्यशैली र नेतृत्वको सन्दर्भमा व्यापक पुनर्गठनको आवश्यकता गहराउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमदमसँग कुराकानी गर्दै नेता थापाले सो कुरा बताउनु भएको हो। पार्टीभित्रको विवादका सन्दर्भमा बोल्दै नेता थापाले सचिवालयको बैठकले पुनर्गठनको आवश्यकतालाई औपचारिक रूपमा ग्रहण गरिसकेको र यसका लागि कार्यदलले समेत गठन गरिसकिएको जानकारी दिनुभएको छ। उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत तर्क गरेर आफ्नो समयावधि लम्ब्याउन खोज्नु निरर्थक हुने टिप्पणी गर्नुभएको छ। एमाले स्थापना गरेको आन्तरिक लोकतन्त्र, 2 कार्यकाल र 70 वर्ष उमेर हदको मान्यता अनुरूप अध्यक्ष ओलीले पहिले नै मार्ग प्रशस्त गर्नुपर्ने उहाँको भनाई थियो। अध्यक्ष ओलीले सम्पूर्ण अधिकार आफूमा केन्द्रित गर्दा कमिटी प्रणाली र जनवर्गीय संगठनहरू कमजोर बनेको आरोप समेत लगाउनु भएको छ। निर्वाचनमा बोग्नु परेको पराजयको मुख्य जिम्मेवारी नेतृत्व लिनुपर्ने बताउँदै उहाँले पार्टी एकता कुनै व्यक्ति विशेषमा नभई विचार, नीति र विधानका आधारमा हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले अब व्यक्ति केन्द्रित बहस छाडेर 2048 साल यताका समग्र राजनैतिक पाटाहरूको समीक्षा गरी एमालेलाई नयाँ दिशा दिनुपर्ने आवश्यकता औल्याउनु भएको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएसँगै काठमाडौँ जिल्ला अदालतले पक्राउ अनुमति निष्क्रिय भएको जनाएको छ। यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको माग बमोजिम काठमाडौँ जिल्ला अदालतले 2082 चैत्र 22 र 24 गते देउवा दम्पतिलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर सर्वोच्चले अहिलेको कानूनी व्यवस्था अनुसार सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको रहेको स्मरण गराएको छ। 2083 वैशाख 18 गते राजपत्रमा प्रकाशित नयाँ अध्यादेशले सम्पत्ति शुद्धिकरणका मुद्दाहरूको सुनवाई विशेष अदालतमा हुने व्यवस्था गरेको छ। त्यसैले क्षेत्र अधिकारले नभएको जिल्ला अदालतबाट नियमति स्वत निष्क्रिय हुने सर्वोच्चको ठहर छ।
1: भाइ, एक चियाको 30 रुपियाँ कस्तो महँगो। आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल हो नि। एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कल सेन्टर मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल गजब रहेछ।
1: अब म पनि पैसा असुल गर्छु।
2: आजै #1233# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो ब्याग खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा निलम्बित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: दिल्ली विधेयक सभाको 8वां अधिवेशन अन्तर्गत 7वां बैठक आजदेखि आगामी आर्थिक वर्ष 2083/84 को नीति तथा कार्यक्रममाथि छलफल गर्नका लागि शुरू हुने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष 83/84 को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ। बैठकको शुरूमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक 2083 सभामा पेश गर्नुहुनेछ। त्यसै गरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको दिल्ली प्रदेश सरकारको आर्थिक वर्ष 83/84 को वार्षिक नीति तथा कार्यक्रमको एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्नुहुने कार्यसूची रहेको छ। प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रम सम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नुहुनेछ भने उक्त प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नुहुनेछ। त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। जापान सरकारको सहयोगमा दिल्ली राजमार्ग अन्तर्गत काबी प्लान्चोकको पिपेदेखि बर्खी खोला सड़क खण्डको स्थायी पुनर्निर्माण शुरू भएको छ। नेपालका लागि जापानी राजदूत मायदा तरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिब्बेलले आइतबार उक्त परियोजनाको संयुक्त रूपमा शिलान्यास समेत गर्नुभएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खण्डको 3.2 किलोमिटर सड़क पुनर्निर्माण थालिएको सड़क डिभिजनका भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभएको छ। उहाँका अनुसार 2081/12 गतेको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्ग अन्तर्गत काभ्रे प्लान्चोक र सिन्धुली क्षेत्रको करिब 30 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मरमत गर्नुपर्ने देखिएको छ। काठमाडौँको खिचा पोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चोट भेट सहित एकजना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान काभ्रेको टोलीले करिब 6 करोड़ मूल्य बराबरको भेट सहित ललितपुरको महालक्ष्मी नगरपालिका 8 का 32 वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो। करिब टोलीले काठमाडौँ महानगरपालिका 22 खिचा पोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको स्माइल योर च्वाइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेटमाण्डु ट्रेडर्स पालीको गोदाममा खानतलासी गरेको थियो। खानतलासीका क्रममा विभिन्न कम्पनीका 28,500 वटा बिल बुझक नभएका अवैध सामग्री भेट बरामद गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक वहाँको न्यूनचापीय क्षेत्रको प्रभाव वहाँको मौसम पूर्वमा महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी तराईका भूभागमा मुख्यतया मौसम सफा छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित हल्का मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ। इरानी क्षेपास्त्र प्रहार गर्ने स्थल र समुद्री सुरुङ बिछ्याउन लागेको डुंगालाई लक्षित गरी उक्त आक्रमण गरिएको बीबीसीले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले एक विज्ञप्ति जारी गर्दै यो कार्यवाही आत्मरक्षाका लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउने कदम चालिएको स्पष्ट पारेको समाचारमा उल्लेख गरिएको छ। उता मध्यपूर्वमा जारी तनाव अन्त्यका लागि कूटनीतिक पहल तीव्र भइरहेका बेला सिनियर राष्ट्रपति शी जिनपिङले सोमबार बेइजिङमा पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। अमेरिका इरान सम्बन्ध क्षेत्रीय स्थिरता र शान्ति स्थापनाका प्रयासबारे अन्तर्राष्ट्रिय सक्रियता बढ़िरहेको समयमा भएको उक्त भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। र नेपाल क्रिकेट संज्ञानले राष्ट्रिय क्रिकेट टोलीका खेलाड़ीहरूलाई पाँच फरक श्रेणीमा वर्गीकरण गरेको छ। संघले आइतबार सार्वजनिक गरेको सूची अनुसार खेलाड़ीहरूलाई ए प्लस, ए बी सी र विकास अर्थात डी समूहमा राखिएको छ। संघले शीर्ष श्रेणी ए प्लसमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई समेटेको छ। यस्तै ए श्रेणीमा आसिफ शेख, करण केसी, कुशल पोटेल र चम्पाल कामी रहेका छन्। बी श्रेणीमा आरिफ शेख, भीमसार्की, गुलशन झाल, ललित नारायण राजवंशी र नन्दन यादव परेका छन्। सी श्रेणीमा अनिल शाह, अर्जुन कुमार, बासिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, ईशान पाण्डे, कुशल मल्ल, लोकेश पम, साहब आलम, शेर मल्ल र सन्दीप जोरा समावेश छन्। यस्तै विकास समूहमा अर्जुन कर्ती, अर्जुन कुमार, आकाश सिंह, विपिन खत्री, दीपक डुम्बे, देव खनाल, नारायण जोशी, पवन सराफ, राशिद खान, रोजन ढकाल, सन्तोष यादव, तृप्त राज दास, युवराज खत्री, सागर ढकाल र प्रतीश ऋषिलाई राखिएको छ। यो वर्गीकरण सन् 2026 भरिका लागि हो। पहिलो पटक तीनजना खेलाड़ी ए प्लस क्याटेगोरीमा समावेश गरिएका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: चैते धाममा मेघ ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने। खेतमा पानी जमाइ राख्ने: वेबस्टिन वा डेरोसा 2-3 ग्राम प्रति
1: केजी।
2: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा तयारी चल्छ।
3: Thank you.
1: Thank you. Thank you. Thank you.

0: Ты не умеешь, а? Совсем не сандора. Ты же не умеешь, ты नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गर्नु। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनीले जाउनु। निम्न बीमा शुल्कमा अधिक व्यवस्था रहेको नेपाल सरकारको पूर्ण स्वामित्वबाट एकमात्र जीवन बीमा कम्पनी बीमा क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी स्वामित्व राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिङ्क क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी।

Cashback.

0: संचार माध्यमबाट के गरौँ भन्नुहुन्छ भने नि प्रमाण बुझ्दै जाउँ, यता तल भारी हुन्छ त्यतै निर्णय आउँछ, अहिले यो हुन्छ ऊ हुन्छ भन्ने सक्ने अवस्थामा आएको यो समिति छैन। किन छैन भन्नुहुन्छ भने त्यहाँ केही म्यान्डेटहरू पनि छ, केही कुराहरू गोपेटा राख्ने कुराहरू पनि छ। हामीले एउटा कुरा यहाँलाई के भन्छौँ भने हामीले हाम्रो हिजो दिँदा बिना पुष्टिको रिपोर्ट चाहिँ हुँदैन, कुनै पनि दफाको कुनै पनि शीर्षकको कुनै पनि विषयको हामीले त्यसलाई पुष्टि
1: गर्छौँ। दुधको दुध पानीको पानी तपाईँ हरेक कुराले चाहिँ एउटा भनौँ निष्ठावान हुनुहुन्छ, तपाईँको हिजोको छवि चाहिँ के प्रकारको छ, अच्युत प्रसाद पौडेल पूर्व न्यायाधीशको हैसियतले चाहिँ आज चाहिँ जनताले जुन किसिमको छलफल समितिको अध्यक्ष तपाईँ हुनुहुन्छ, सरकारले जुन तपाईँ जवाब दिएको छ त्यसमा चाहिँ निष्पक्ष छ भन्नुहुन्छ, सर हुन्छ होइन
0: एउटा कुरो के छ भन्नुहुन्छ भने हामी म प्रधान न्यायाधीश हो, अब तपाईँको मलाई कसैको डर छैन, कसैको पनि छैन मेरो सहमा बोल्न सक्नुहुन्छ, त्यही बहिनीले मेरो सहमा मलाई कसैले पनि बहिनी हुन खाएको सकेन, चाहे होस् चाहे भाकिनी होस् चाहे कसैले पनि, यो मेरो इतिहास हो। अनि म बसेको कुनै पनि हिजोमा गएर मेरो भन्न चाहन्छु भने नि समितिले स्वतन्त्र भएर निष्पक्ष व्यवसायिक ढङ्गले काम गर्छ हेर्नुहोस्, दबाव र प्रभावमा पर्दैन, यो कुरामा तपाईँलाई म अहिले पनि भन्छु, मेरो भोलि न्यायहरू तलमाथि के छ भन्ने कुराहरूलाई कुनै पनि कागजले बोलेन भने, कुनै पनि प्रमाणले त्यहाँ बोलेन भने, कुनै पनि त्यो चाहिँ विषयलाई कस्तो ढङ्गले हामीले त्यो पुष्टि गर्न सकेनौँ भने त्यति बेला यहाँले मलाई भन्नुहोला, र यो हामीले अहिले पनि यसै गर्छौँ भन्ने खालको बुझाइ छैन, किनभने हामीलाई बोल्ने बुझ्दै बुझ्दै त हुने छौँ, मैले भइहालेँ यहाँ रहने भन्नुहुन्छ भने मेरो बाजेदेखि नै यो न्यायको आएको हेर्नु बाजे दबानको इच्छा हो, राजा भन्छे राजाले राख्ने त्यहाँ न्यायाधीश भन्छे होइन, अब त्यसपछि मेरो दायित्व सुप्रिम कोर्टमै थिए, म पनि
1: हाइकोर्टमा
0: सुप्रिम कोर्टमा अब मैले हेर्नुहोस् है, मेरो आफ्नो दार्जिलिङको दौरानमा मैले बिरुङ्गाको एक नम्बर चला हेर्नु अहिले पाटनपछि अदालत हो, तर अब मैले सुप्रिम कोर्टमा आउने भएको छैन, तर मोबाइलमा पाए पनि मैले त्यहाँ प्रधान न्यायाधीशको बेन्च स्टेन्ड भएर धेरै वर्ष बसेछु, अनि कहिले तल पाँच नम्बर बेन्चमा कहिले उपस्थित भएर मेरो पाँच छ वर्ष दुई सय वर्ष अहिले मेरो भाइ नै तपाईँको हेर्नुभयो, चौध पन्ध्र वर्ष मेरो भाइ नै छ, अनि तपाईँको यो काठमाडौँ जिल्लाको तहसिलदार भाइ दुई वर्ष तिन वर्ष त्यहाँको सहिमा रहेर बसेँ, साढे दुई वर्ष त्यहाँको जिल्ला न्यायाधीश भएर बसेँ, मैले भाइमा कुनै कुरो चाहिँ के हुँदो रहेछ भने अलि भाइमा बस्दा पनि भाइ केसहरू पनि पर्ने मान्छे अलिक खाने अलिक ध्यान नै मौका पनि मिल्दो रहेछ, त्यस कारणले म फेरि यहाँलाई भन्छु हाम्रो स्वतन्त्रता हाम्रो निष्पक्षता र हाम्रो व्यवसायिकतामा कोही मुखमा जस्तो मलाई लाग्दैन, किनभने हामीले निर्णय गर्दा अथवा राय दिँदा यो र त्यो भावनामा हामीले चाहिँ अनैतिक रूपमा अथवा तपाईँको त्यो निर्णयको बिन्दुमा कुनै आधार दिन हामी चाहिँ कुनै पनि राय दिँदैनौ, राय यस्तो आउँछ तपाईँहरू आफै पनि दिएको छ भने त्यसलाई तपाईँको कम्युनिकेसन गरेछ भने सार्वजनिक मन्दिर सुन्नु गरेछ भने त्यहाँ हेर्नु होला, अरू जस्तो हाम्रो त्यो चाहिँ हुँदैन, हरेक दियो त्यसले दिएको पैसा पनि सबै प्रमाणित भएको छ, यी सबै कुराहरू हामी कानुनलाई पुष्टि गरेर मात्र राखि अहिलेसम्म मलाई एकजना हिजो एकजना साथी पनि पत्रकारले चाहिँ सोध्नु भएको थियो, एउटा क्वेसन उहाँले कस्तो चलिरहेको छ भन्नुभएको थियो, हामी चलिरहेको छ यो अहिले तर यसमा बुझ्ने अवस्था हामी छैनौँ, हाम्रो सर्कुलर आइसकेपछि हाम्रो कार्यालय आफै बन्छ, हाम्रो कार्यालय आफै बन्छ, केही उल्लेख हुन्छ भनेर हामी भनिदिएका छौँ, तर अहिले मात्रै हजुरले क्वेसन गर्नुभयो र यो भन्दा सोचेर पनि त छैन, त्यसको कुनै प्रब्लम हामीलाई तपाईँको यो चरणमा यो समितिलाई निगरानी राख्नुपर्छ भने चाहिँ मान्यजीहरूले वास्तवमा बोल्नुभयो राख्नुपर्छ, त्यस कारण हामी हेर्न अपिल गर्छौँ आफ्नो घर आउँछौँ
1: जहिले
0: पनि हेर्नुहोस् आफू आफूले दिएको प्रतिवेदन आफूले गरेको कामप्रति सन्तुष्टि हुनुपर्छ,
1: तपाईँले त सत्य त के हो दुधको दुध पानीको पानी बाहिर ल्याउनुहुन्छ जनताको विश्वास छ त्यहाँ
0: एक रूपमा सबैले के यस्तो छ सत्य तथ्य ल्याउनु भन्दैमा त्यसलाई बिना आधार बिना कारण बिना प्रमाण त्यति के हाल्यो हरेक कुरा उयो राख्यो होइन चाहे उहाँको विपक्षमा होस् चाहे पक्षमा होस्
2: जीवन बीमा कम्पनी हो जीवन बीमा कम्पनी हो जीवन बीमा सरकारको

प्रस्तावित कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार प्रथम विधानसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 दुप्रभाव छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिनेछ। प्रधानमन्त्री वरिन्द्र शर्मा ओलीले युवा आबद्ध देशका गैर आवासीय राज्य तथा मिशन प्रमुखहरूसँग आज संयुक्त भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शर्माले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंह दरबारमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री सरकार

सेवा स्वरूपले केन्द्रित रहने जनाइएको छ। यसअघि चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नु भएको थियो। मध्य प्रदेशमा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। प्रदेश सभाको आज साँझ 5 बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार भएको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभएको छ। त्यस्तै प्रदेश सभामा

0: चैतेधानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतेधानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने:
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। योग गरौं रहौं निरोग। पतञ्जली योगपीठ नेपाल, महिला पतञ्जली योग समिति नेपाल, पतञ्जली योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं।

0: तीस बजे सम्म समय नयन महिला पतंजलि योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर वडा कार्यालय
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
1: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
0: समयमै कर तिरौ सबै नागरिकको परिचय दिऊ भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा घिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन लक्षणहरू अचानक उच्च ज्वरो आउनु बेसरी टाउको दुख्नु बान्ता हुनु शरीर काम्नु घाँटी अर्रो हुनु बेहोस हुनु यो रोग लागेपछि पक्षघात हुने अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ
2: यो रोगबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्ने घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश
0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
1: वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानुपर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: प्रिय सहयोगदा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

추천아 성기주 무료전주 고아토 사연은 영호 라디오 사연은 나나비 톱도 아트 메가허즈.

0: सूचना संगीत मनोरंजन को अटूट साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज।
1: के हो दाई,
2: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो यो कुरा?
2: गोपी सूत्रबाट।
1: ए दाई।

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

Radio Sign 89.8 MHz.

0: मिस तामाङ मेरै नि सबै
1: तामाङहरू उसलाई त भरे म पठाउँछु हेल्प गर्न

सूचना संगीत र मनोरञ्जनको अटुट साथी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज।

可以告诉我，你哪里来的？可以告诉我。

着你来说几个好字你来干他就一门痛痛的不黑的一座城。

حکومت

Radio Sunny 89.8 MHz。सहिलो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 2:20 PM

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा रेदम सिंहको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी, विभिन्न विधेयक प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची, विपक्षी दलद्वारा प्रधानमन्त्रीको जवाब माग। प्रधानमन्त्री शाह र युरोपेली संघ यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता, यूको कालो सूचीबाट नेपाललाई हटाउन प्रधानमन्त्रीको आग्रह। पार्टीमा कार्यशैली र नेतृत्वको सन्दर्भमा व्यापक पुनर्गठनको आवश्यकता रहेको एमाले नेता थापाको भनाई, सर्वोच्चको आदेशसँग देउबालाई पक्राउ गर्ने जिल्ला अदालतको अनुमति निष्क्रिय। वार्ताका बीच अमेरिकी सेनाद्वारा इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण, सिनियर राष्ट्रपति सिंह र पाकिस्तानका प्रधानमन्त्री शाहवाज बीच उच्चस्तरीय भेटवार्ता। र नेपाल क्रिकेट संघ क्यानद्वारा पहिलो पटक खेलाड़ीहरूलाई पाँच फरक श्रेणीमा वर्गीकरण, ए प्लस श्रेणीमा सन्दीप सहित तीन खेलाड़ी अटाए, क्यानका प्रवक्ता छुन्दी लामालाई राखेपले फिर्ता बोलायो।

0: सब शहर एएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। अहिले शून्य समय अन्तर्गत सांसदहरूले आफ्नो भनाई राखिरहेका छन्। संसद सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुनिता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083माथि दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत हुनेछ। यसैबीच संसदमा प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने र सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सदनबाट दिनुपर्ने माग गरिरहेका छन्। प्रमुखहरूसँग यति बेला बैठक गरिराख्नु भएको छ। भेटवार्ता आज बिहान 11:30 बजेदेखि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छ। भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराइएको छ। द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकारीका विविध विषयमा पनि छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि गएको चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गर्नुभएको थियो। आजको भेटमा नेपाललाई अति कम विकसित देशको समूहमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। त्यसै गरी युरोपेली संघको हवाई सुरक्षा कालोसूचीबाट नेपाललाई हटाउन पनि नेपालले आग्रह गरिरहेको छ। भेटमा यू अन्तर्गतका 22 देश सहित दक्षिण पूर्वी एसियाली मुलुकका गरी 30 भन्दा बढी कूटनीतिज्ञहरूको सहभागिता रहेको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा विभिन्न ओडाहरूमा हाइली प्याथोजेनिक एभिएन इन्फ्लुएन्जा अर्थात बर्ड फ्लू रोग पुष्टि भएको नगरपालिकाले जनाएको छ। बर्ड फ्लू रोग पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अप्नाउन समेत आग्रह गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै ओडा नम्बर 2, 3 र 4 बर्ड फ्लू देखिएपछि उक्त क्षेत्रका पंक्षी तथा पंक्षीको आहारा लगायतका वस्तुहरू नष्ट गरिने संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाइएको छ। सूचना अनुसार संक्रमण देखिएका क्षेत्रमा रहेका हाँस कुखुरा बक्राई लौकाट लगायतका पंक्षीहरू अण्डा तथा दानाहरूलाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ। रोग फैलिन नदिन नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ। कपिलवस्तुको महाराजगंज नगरपालिका स्थित तौलेहावा बहादुरगंज हुलाकी सड़कमा आज बिहान बस दुर्घटना हुँदा 38 जना घाइते भएका छन्। काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-1266 नम्बरको बस अनियन्त्रित भई सड़कमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलेहावा पठाइएको छ। घाइतेमध्ये 35 जनालाई थप उपचारका लागि भैरहवा स्थित विभिन्न अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुई घाइतेको अवस्था गम्भीर छ भने 19 जनाको अवस्था मध्यम र 17 जनाको अवस्था सामान्य रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आकर्षक अवसरमा सेमसङ होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्टलोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि बम्परमा भिमो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआईमा खरिद गर्न

बाँकी खबर नेकपा एमालेका नेता कला थापाले पार्टीमा विचार व्यवहार कार्यशैली र नेतृत्वको सन्दर्भमा व्यापक पुनर्गठनको आवश्यकता भएको उलाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार किनमनसँग कुराकानी गर्दै नेता थापाले सो बताउनु भएको हो। पार्टीभित्रको विवादका सन्दर्भमा बोल्दै नेता थापाले सचिवालयको बैठकले पुनर्गठनको आवश्यकतालाई औपचारिक रूपमा ग्रहण गरिसकेको र यसका लागि कार्यदल समेत गठन भइसकेको जानकारी दिनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत तर्क गरेर आफ्नो समयावधि लम्ब्याउन खोज्नु निरर्थक

भएको अनिवर्तमान सभा शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएसँगै जिल्ला अदालतको पक्राउ अनुमति निष्क्रिय भएको छ। यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान ब्युरो बमोजिम काठमाडौँ जिल्ला अदालतले 2082 चैत्र 22 र 24 गते दम्पतिलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर सर्वोच्चले अहिलेको कानूनी व्यवस्था अनुसार सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा हेर्ने क्षेत्र अधिकार विशेष अदालतको प्रहारको स्मरण गराएको छ। 2083 वैशाख 18 गते राजपत्रमा प्रकाशित नयाँ अध्यादेशले सम्पत्ति शुद्धिकरणका मुद्दाहरूको सुनवाई विशेष अदालतमा हुने व्यवस्था गरेको छ। त्यसैले क्षेत्र अधिकार नभएको जिल्ला अदालतबाट लिइएको पक्राउमति पत्र स्वत निष्क्रिय हुने सर्वोच्चको ठहर छ। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। प्रदेशसभाको साँझ 5 बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार भएको प्रदेशसभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभएको छ। यस्तै प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 को विनियोजन विधेयकका

संघीय सरकारको आगामी आर्थिक वर्ष 84-84 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। यसबीच उत्तर लुम्बिनी प्रदेशको 8 अधिवेशन अन्तर्गत 7 बैठक आजदेखि आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रममाथि छलफल शुरू हुने भएको छ। विदेश सेवा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष 83-84 को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वर्षको अवसरमा सेन्सर होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार र क्याश ब्याक फ्रन्टलोड वासिङ मसिनमा 6 केजी एनुअल सेमी अटोमेटिकमा 1 केजी एनुअल एयर कन्डिसनरमा इन्स्टलेसन साथै बम्परमा हिरो स्ट्यान्डर्ड प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: पुग्छ सहज इएमआईमा खरिद गर्न सकिन्छ।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण शुरू गरेको छ। इरानी क्षेपास्त्र प्रहार गर्ने स्थल र समुद्री सुरुङ बिछ्याउन लागेका डुंगाहरूलाई लक्षित गर्दै उक्त आक्रमण गरिएको बीबीसीले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले एक विज्ञप्ति जारी गर्दै यो कार्यवाही आत्मरक्षाका लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउन यो कदम चालेको स्पष्ट पारेको समाचारमा उल्लेख गरिएको छ। मध्यपूर्वमा जारी तनाव अन्त्यका लागि कूटनीतिक पहल तीव्र भइरहेका बेला चीनिया राष्ट्रपति शी जिनफिङ र बेजिङमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बीच भेटवार्ता भएको छ। अमेरिका इरान सम्बन्ध क्षेत्रीय स्थिरता तथा शान्ति स्थापनाका प्रयासबारे अन्तर्राष्ट्रिय सक्रियता बढ़ी रहेको समयमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चीनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार राष्ट्रपति सीसँगको भेट अघि प्रधानमन्त्री शरीफले चीनका प्रधानमन्त्री ली क्युआङसँग छुट्टै भेटवार्ता गरेका थिए। खेल खबर। नेपाल क्रिकेट संघ क्यालेण्डर राष्ट्रिय क्रिकेट टोलीका खेलाड़ीहरूलाई पाँच फरक श्रेणीमा वर्गीकरण गरेको छ। संघले आइतबार सार्वजनिक गरेको सूची अनुसार खेलाड़ीहरूलाई ए प्लस, ए, बी, सी र डी अर्थात विकास समूहमा राखिएको हो। संघले शीर्ष श्रेणी ए प्लसमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई समेटेको छ। त्यस्तै ए श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुटेल र चम्पाल कामी रहेका छन्। बी श्रेणीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन कुमार यादव परेका छन्। सी श्रेणीमा अनिल शाह, अर्जुन कुमार, बशीर अहमद, विनोद भण्डारी, हेमन्त धामी, ईशान पाण्डे, कुशल मल्ल, मुकेश बम, साहब आलम, शेर मल्ल र सन्दीप चोरा समावेश छन्। यस्तै समूह डी अर्थात विकास समूहमा अर्जुन घरती, अर्जुन साउद, आकाश सन्त, विपिन खत्री, दीपक डुण्डे, देव खनाल, नारायण जोशी, प्रभात असित खान, रेजन ढकाल, सन्तोष यादव, तुर्तराज दास, शिवराज खत्री, सागर ढकाल र प्रतीश ऋषि राखिएको छ। यो वर्गीकरण सन् 2026 भरिका लागि हो। पहिलो पटक तीनजना खेलाड़ी ए प्लस क्याटेगोरीमा परेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ आफ्ना प्रतिनिधिको रूपमा रहेका सुन्दी लामालाई फिर्ता बोलाएको छ। लामा क्यानका प्रवक्ता समेत हुन् परिषदले शुक्रबार पत्रकारले लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो। राखेपको संघ संस्था समन्वय महाशाखा प्रमुख चन्द्र कुमार राईद्वारा हस्ताक्षरित परिपत्र अनुसार 2083 जेठे गाँधी निर्णय गरिए जिम लामालाई क्याम्पको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको छ। परिषदले 2080 चैत्र 29 गते लामालाई नेपाल क्रिकेट संघ क्याम्पको पदेन सदस्यका रूपमा मनोनयन गरी पठाएको थियो। नियुक्त भएको छोटो समयमै उनलाई फिर्ता बोलाइएको हो। जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पठन। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी। विभिन्न विधेयक प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची। विपक्षी दलद्वारा संसदमा प्रधानमन्त्रीको जवाब माग। प्रधानमन्त्री शाह र युरोपियली संघ यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुख देश भेटवार्ता। यूको कालो सूचीबाट नेपाललाई हटाउन प्रधानमन्त्रीको आग्रह। पार्टीमा कार्यशैली र नेतृत्वको सन्दर्भमा व्यापक पुनर्गठनको आवश्यकता रहेको एमाले नेता थापाको भनाई। सर्वोच्चको आदेशसँगै देउवालाई पक्राउ गर्ने जिल्ला अदालतको पक्राउ अनुमति निष्क्रिय। वार्ताका बीच अमेरिकी सेनाद्वारा इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण। चीनिया राष्ट्रपति शी र पाकिस्तानका प्रधानमन्त्री शहबाज बीच उच्च स्तरीय भेटवार्ता। नेपाल क्रिकेट संघ क्याम्पद्वारा पहिलो पटक खेलाड़ीहरूलाई पाँच फरक श्रेणीमा वर्गीकरण। ए प्लस श्रेणीमा सन्दीप सहित तीन खेलाड़ी अटाए। क्याम्पका प्रवक्ता चुन्डी लामालाई राखेपद्वारा फिर्ता बोलाइयो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
1: चैते धानमा मेघ ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि मौसम अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने।
1: वेबस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा सासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। योग गरौ रहौ निरोग। पतञ्जलि योगपीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समन्वय महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ। दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ।
2: समयमै कर तिरौ। सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिगाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टुकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फूलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झोल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: जापानिज इन्सेफ्राइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
4: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध:
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
5: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा जेमिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

I'm not going to be able to do that.

I'm not sure.

0: Сначала Сангидро Мануранджан Куату Сахину, Йоху Радио Сахину, Нанабит Топлю Ат Мегахоз.
1: Чегамчу, я иду там.
2: Кего дай?
1: हजुर तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
2: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनुभयो यो कुरा?
1: कुपी सूत्रबाट।
2: ए

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

0: Wow.
1: मिस तामाङ मेरै नि सबै
0: तामाङहरू उसलाई त भरे म पत्ताउँछु हेल्प गर्न

I'm sorry,

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 2 PM डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको 1 हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झोल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने।
1: वेबिस्टिन वा डेओसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
1: नियमानुसार कर तिरौं। दण्ड जरिवाना हुनबाट बचौं। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं। व्यवसायको सम्मान बढाऊ।
0: समयमै कर तिरौं। सबै नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
0: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिमानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 056-493-495।
0: योग गरौ रहौ निरोग। पतञ्जलि योगपीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ।

我们的爱情，我们的爱情，我们的爱情，我们的爱情。

प्रधानमन्त्री सांसद प्रति जवाब दै नभएको एमालेको आरोप भीषण पानी हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिने सांसदहरूको माग मनसून प्रतिकारका लागि यस वर्ष 26,000 सुरक्षाकर्मी परिचालन गरिँदै मुस्ताङका उच्च लेखमा यात्रा गुम्बा संकलन शुरू समितिको अनुमति अनिवार्य 26,176 सगरमाथ आरोही नेपालमा पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार इजरायलसँग सम्बन्ध विस्तारको विश्वासीयतामाथि प्रश्न इरानी नागरिकमाथि अमेरिकाले नयाँ हतियार प्रणाली परीक्षण गरेको आरोप र आइपीएल 2026 फाइनल पूर्ण गुजरात र आरसीबी विरूद्ध फिफा विश्वकप खेल्ने कोलम्बियाको टोली घोषणा प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

0: Social Network को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीद्वारा युएनमा आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग छलफल सम्बन्धी खबरबाट प्रधानमन्त्री बालिङ र शाह बालिङले युरोपेली संघ युएनमा आबद्ध देशका गैर आवश्यक राजदूत र मिशन प्रमुखसँग छलफल गर्नुभएको छ। आज बिहान युएनमा आबद्ध काठमाडौँ र नयाँ दिल्लीका गैर आवश्यक राजदूत र मिशन प्रमुखसँग सामूहिक छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुलाउने र सहकारीका विविध विषयमा छलफल केन्द्रित भएको सचिवालयले जनाएको छ। यसअघि 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशमा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासिनी थापाले प्रधानमन्त्री बालेन्द्र शाहले बहुमतको दम्ब देखाएर अघि बढ़ेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले सरकारले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन नसकेको बताउनुभयो। प्रतिपक्षी दलले बैठकमा उठेर विरोध जनाएपछि सभामुख दलप्रसाद अर्यालबाट समय लिएर उहाँले यो अभिव्यक्ति दिनुभएको हो। उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा सरकार बहुमतको अहंकारमा अघि बढ़ेको आरोप लगाउनुभयो र यी घटनाले लोकतान्त्रिक व्यवस्थाको आत्मा प्रहार गरेको बताउनुभयो। थापाले भन्नुभयो लोकतन्त्र संवादबाट बनाउनुहुन्छ बहुमतलाई सर्वशक्तिमान ठानेर अघि बढ़दा अहंकार बढ्छ र त्यो कुनै पनि शासन प्रणालीलाई दीर्घकालीन सफलता दिन सक्दैन। यस्तै राष्ट्रपतिलाई एमाले प्रश्न गरेको छ। नेकपा एमालेका प्रमुख सचेतक एन महले प्रधानमन्त्री संसदमा आएर उठेका प्रश्नको जवाब दिनुपर्ने बताउनु भएको छ। आजको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री संसदप्रति जवाबदेह नभएको बताउनुभयो। प्रधानमन्त्रीले यो सदनलाई किन यो ढंगबाट व्यवस्था गर्न खोजिरहनु भएको छ? खोपीको देउता बन्दै हुनुहुन्छ। म सत्तापक्ष सरकारले सोध्न चाहन्छु, प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गरेको हो कि बालनतन्त्र स्थापना गर्न खोजेको हो? उहाँको प्रश्न छ। पहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सड़कहरू प्रभावित भएको विषयमा ध्यान आकर्षण गराइएको छ। सभाको आकस्मिक समयमा सांसद बलागती शर्माले बागलुङका विद्यालय र घरका सामानहरू हावाहुरीले उडाउनका साथै कृषि बालीमा समेत प्रभाव परेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सोमप्रसाद शर्माले विपद जोखिम व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्दै ग्रामीण क्षेत्रका कच्ची घरहरूमा जस्ता पाताल लगाइदिन आग्रह गर्नुभयो। सांसद नरेन्द्र कुमार केरुङले बेमौसमी मनसूनका कारण मध्य पहाड़ी पुष्पलाल लोकमार्गको फलौसा दोभानी लगायत क्षेत्रमा क्षति भएको उल्लेख गर्दै क्षतिको एकिन गरी निर्माण कार्य सञ्चालन गर्न अनुरोध गर्नुभयो। यता विद्युत प्राधिकरण गौ शाखा अन्तर्गत विद्युतीय पोल र ट्रान्सफर्मरमा व्यापक क्षति पुगेको छ। गैराती आएको हावाहुरीका कारण करिब 30 लाखको क्षति पुगेको र विद्युत आपूर्तिमा समस्या आएको गौरवटन केन्द्रका प्रमुख इन्जिनियर धीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। हावाहुरीका कारण तहटको जिगटिया पेट्रोल पम्पदेखि बिरता चौक आस्था क्षेत्रमा रहेको चप्पुर गौर 33 केभी विद्युत लाइनमा समेत ठूलो क्षति पुगेको छ। हामीसँग खबर आज बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा सियोरसर्ट गिफ्ट वॉशिंग मशीन में 6 केजी एरियल मैजिक डिशवाशर में वॉशिंग टैबलेट एयर कंडीशनर में इंस्टॉलेशन को फ्री स्कैनिंग ओवन में प्रेसर कुकर नागरिकता मात्र भैपुग सहज EMI मार्फत खरीद कर सकता
1: वर्षको मनसुनमा हुन सक्ने सम्भावित व्यापार प्रतिकारको योजना प्रवेशन गरेको छ। कार्यकारी समितिको 34 बैठकबाट स्वीकृत कार्ययोजना प्राधिकरणले सर्वेक्षण गरेको हो। वैशाख 31 पूर्वाधार विकास मन्त्री सुमन लम्साल नेतृत्वको कार्यकारी समितिले प्रतिकारी कार्ययोजना स्वीकृत गरेको थियो। मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 अनुसार यस वर्षको मनसुन जन्य विपदको सम्भावित जोखिम पूर्वानुमान गरेर प्रतिकारीका लागि विभिन्न मन्त्रालय र सुरक्षा निकायको कार्य जिम्मेवारी निर्धारण गरिएको छ। प्रतिकारीलाई प्रभावकारी बनाउने विगतको तथ्याङ्क विश्लेषण गरेर सम्भावित जोखिमको आकलन गरिएको हो। मस्तेङ्का चमेकमा राष्ट्रिय गुम्बा संकलन शुरू भएको छ। जिल्लाका 5 मध्ये 4 स्थानीय तहमा उच्च लेखमा औषधि गुण भएको बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन शुरू भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष अनुपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एकयात जमसुम र एकयात लमानथाङको कार्य क्षेत्रमा पर्ने उच्च लेखमा भ्रमण यार्सा संकलन भइरहेको छ। त्यहाँका आधा दर्जन गरी उच्च लेख खर्को र पाटनमा यार्सा गुम्बा संकलन भइरहेको एकयातले जनाएको छ। समुद्री सतहको 4,000 माथिको उचाइ क्षेत्र मा वन्य औषधीय जडीबुटी यासा पाइने गर्छ। नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिवर्तन गर्ने अपेक्षाकृत सगरमाथाहरूको योगदान र साहसलाई सम्मान गर्ने उद्देश्यले भोलि राजधानी काठमाडौँमा एभरेस्ट सनिटियर समिट 2026 हुने भएको छ। एभरेस्ट एलायन्स नेपालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार समिटको दोस्रो संस्करण नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा आयोजना हुन लागेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: शर्मा सेन्सरका सबै पहाड तथा क्यास ब्याग फ्रन्ट वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै स्टेन क्यास ब्याग पनि र बम्परमा हिरो स्टेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: सम्भावित सम्झौतासँग जोडेर पाकिस्तान सहित मुस्लिम तथा अरब मुलुकलाई अग्रहण सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले यस्तो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आशिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाँझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारेका हुन्। यता इरानले अमेरिकामाथि गम्भीर आरोप लगाउँदै युद्धका क्रममा नागरिक लक्षित गरी नयाँ हतियार प्रणाली परीक्षण गरिएको दावी गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्लाइम बाघाईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै यो घटना युद्धको पहिलो दिन भएको बताएका छन्। पाइपलाइन सर्भेल च्यालेन्जर्स बेङ्गलोर आरसीबीले खेल्दैछन्। नेपाली समयअनुसार दुवै टोलीले साँझ 7:45 धर्मशालामा खेल्नु भएका छन्। पहिलो क्वालिफाइनमा जित निकाल्दा एक टोलीले 2026 आइपीएलको फाइनल खेल्नेछ। आजको खेलमा हार दोहोर्ने टोलीले भने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। तालिकाको शीर्ष स्थानमा रहेको आरसीबी राम्रो फर्ममा छ। विशेषतः गुजरातका लागि बलरले निकै राम्रो प्रदर्शन गरिरहेका छन्। यता नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता 2083 को चौथो संस्करण सम्पन्न भएको छ। उता फिफा विश्वकप 2026 लागि कोलम्बियाको अन्तिम टोली घोषणा भएको छ र टोलीमा कप्तान जेम्स रोड्रिगेज समावेश भएको अर्को खेल खबर छ। प्रधानमन्त्रीद्वारा युमा आबद्ध देशका राजदूत कमिशन प्रमुखसँग छलफल। नेपालको वर्तमान प्राथमिकताबारे जानकारी। सहकारीका विभिन्न विषयमा पनि छलफल। संसदमा प्रतिपक्षीको विरोध। सरकारको अहंकार र दम्भले लोकतन्त्र खतरामा रहेको कांग्रेसको ठहर। प्रधानमन्त्री संसदप्रति जवाब दिन नपाएको एमालेको आरोप। भीषण पानी हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.1 MHz।
3: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खानेपानीको ट्याङ्की राम्रै ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झोल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
3: जापानिज इन्सेफ्लाइटिस ट्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
5: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
4: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो सहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेट ब्लास्टको समस्या: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने, खेतमा पानी जमाइराख्ने, वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने, ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: Subscribe now to Catch the Bell icon, never miss an update.

Subscribe now and press the bell icon down in the

Radio Simon 89.8 MHz。साहिनो समय सूचक अहिले 2:04 बज्यो। 8:04 PM

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के सुन नहुनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यसका कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, म पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मरे के हो?
6: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिनँ।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ग्वालाले इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
10: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
5: तिमीले संसार सुनको भएका आकाशी छन्, मैले तिमीहरूलाई पढाउँदा गर्दा भएको सम्पत्ति सके, अब आफै नसकेर अब बुझाएर म सोच्छु नि।

योग गरौं रहौं निरोग। पतञ्जली योगपीठ नेपाल, महिला पतञ्जली योग समिति नेपाल, पतञ्जली योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं।

0: 20 बजेसम्म 6 नयन महिला पतंजलि योग समिति चितवन, महानगर योग समिति महिला महानगर योग समिति चितवन, आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
1: माया देवी कन्या कलेज को कक्षा 11 भर्ना संबंधी सूचना। विभिन्न विधा में पर्याप्त छात्रवृत्ति प्रदान करने इस क्षेत्र के उत्कृष्ट कलेज माया देवी कन्या कलेज में शैक्षिक सत्र 2083-84 का लगी कक्षा 11 में व्यवस्थापन शिक्षा शास्त्र और मानविकी संकाय अंतर्गत अंग्रेजी और नेपाली दुवै माध्यम में बिमानी सत्र का लगी प्रारंभ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क 056-493-495।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने।
2: वेबिस्टिन वा डेओसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

साथी थिए। ऊ त्यो माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई, त्यही छैन मलाई। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुऱ्याइदिन्छ र?

0: Thank you.
1: 苏振啊，从天中无人能将苏阿通撒下来，如何来的哟？撒下来，那比特鲁阿特，那个好。

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
1: मन्जु तिमी त विदेश जाने लाग्यो रे हो दिदी टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनौँ न दिदी विदेश जानेमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने जाने दिदी
2: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहू र बुझेर मात्र विदेश जाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
4: ओहो यो त सेल फोन अन्धो पनि हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
5: ए त्यसो भए जोगीले के गर्ने त
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
5: बुझेँ
4: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
6: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
8: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
8: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
7: ए हो र बाबु
8: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
7: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
2: नेपाल सरकार विज्ञापन बोर्ड
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
9: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

सूचना संगीत र मनोरञ्जनको अटुट साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज।

Thank you.

你那天空，谁都在你心里，

Thank you.

सुना कहिले अमृत दुधको मारा श्री रामको Thank you.

Thank you.

I'm gonna find my

I'm not going to be able to do that.

Thank you.

I'm going to go to the hospital.

ಸಿಗುತ್ತೆ.

सघाउँछ पर्छन् जन्जिरमा धर्म पनि त जान्छन् मन्दिरमा साथी मान्छे पर्छन् जन्जिरमा

0: सूचना संगीतम मनोरञ्जनको अटुट साहेनी यहो रेडियो साहेनी 99.88 MHz साहेनो समय सूचक अहिले साँझको 7 बजे 7 PM योग गरौं रहौं निरोग पतञ्जलि योगपीठ नेपाल महिला पतञ्जलि योग समिति नेपाल पतञ्जलि योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म स्थान गुन्जनगर ग्रीन पार्क समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म समय महिला पतञ्जलि योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर वडा कार्यालय डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टुकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खानेपानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फूलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने सुद्धा झोल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं। भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौं। घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ। नियमानुसार कर तिरौं। दण्ड जरिवाना हुनबाट बचौं। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं। व्यवसायको सम्मान बढाऊ। समयमै कर तिरौं। सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने।
1: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा विमानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-93-495।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।

कति अनि आत्मा छिल्ला बटेर होटो

सूचना संगीत र मनोरञ्जनको अटुट साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज।

0: घटेको आठ बहुत जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो सहिनोद्वारा जनहितमा जारी सन्देश।
0: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झोल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: भरतपुर महानगरपालिका वडा नम्बर 18 र रेडियो सहिनोद्वारा जनहितमा जारी सन्देश। चैते धानमा नेक ब्लास्टको समस्या:
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि मौसम:
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने:
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

सूचना संगीत र मनोरञ्जनको अटल साहेल यो हो रेडियो साहेल 99.8 MHz साहेल समय सूचक।

I'm not going to be able to do that.

सुनेर तिमीले साटो लुगा दुःख दिएर बेटा बोली मसँग झुमिएर चुमिएर मेरो तिम्रो

0: असी जेठ 13 गते बुधवार जेठ शुक्ल एकादशी 27 मई सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नेपाल बैंक सधैं सँगै अघि।
2: सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार पपुलिस्ट बजेट ल्याउने सरकारको तयारी प्रधानमन्त्री हाथी सभा पुस्तमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको शुरू भयो सामूहिक प्रयास खेती शीर्षकको शुभ समाचार।
0: कृषिमा आत्मनिर्भर बन्न र आत्मनिर्भरता बढ़ाउन पूर्वी नवलपरासीका किसानले सामूहिक प्याज खेती गर्न थालेका छन्। जिल्लाको कावासोती मध्यबिन्दु नगरपालिका विनय त्रिवेणी हुप्सेकोट र बलिन्तार गाउँपालिकामा 21 वटा किसान समूहले सामूहिक प्याज खेती शुरू गरेका छन्। 54 हेक्टरमा लगाइएको प्याज खेतीमा 452 किसान आबद्ध छन्। किसानले आफै नर्सरी बनाउने र बिरूवा उत्पादन गरेर अन्य किसानलाई बिक्री गर्ने र खेती पनि गर्ने गरेका जिल्ला कृषि विकास कार्यालयका कृषि अधिकृत संजय ढकालले बताउनुभयो। हिजोका दिनमा आफूलाई खानालाई मात्र पुग्ने गरी थोरै मात्रामा लगाउने गरेका किसानले पहिले व्यावसायिक रूपमा खेती गर्न थालेका छन्। किसानले आफूलाई वर्षभरि खाना पुग्ने र बाँकी रहेको बिक्री गरेर आमदानी गर्ने उद्देश्यले यसतर्फ आकर्षित भएको मध्यबिन्दु नगरपालिका 2 का कृषक लक्ष्मण थारूले बताउनुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: गरा समयसँग हटिँदै गयो अझ पनि थरी थरी चिन्ह लगाइयो जिन्दगी नहुन् सधैँकी नै लेख्नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो ठाउँमा थियो नगोल बैङ्कमा मेरो बाबादेखि मेरो छोरीसरी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नगोल बैङ्कमा खाता छ कि छैन त
2: I'm trying to get some. I'm trying to get some.

0: 你把任何机会都要过，否则把你送给你人生辉煌的旅客的手。
1: अवैध प्रतिष्ठानहरूले प्रस्तावित सामाजिक उत्तरदायित्व सीएसआर को रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बाट छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफूले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले 13 चैतमा स्वीकृत गरेको शासकीय सुधारका 141 कार्यसूचीमा सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको विधान नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने र कार्यसूची आएको 2 महिना बितिसकेको छ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीएसआरको रकम केन्द्रीकृत गर्ने विषयमा आन्तरिक तयारी गरिरहेको सरकारको यो प्रति निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठान बैंक तथा वित्तीय संस्था निजी क्षेत्रका छाता संस्थाहरूले पनि विरोध जनाइरहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निश्चित मापदण्ड बनाएर सीएसआर रकम निजी क्षेत्र आफूले खर्च गर्न पाउनुपर्ने बताउनु भएको छ। त्यस्तै अधिवक्ता सेवन्त दाहालले दक्षिण एसियामा मात्रै सीएसआरको रकम छुट्याउने अभ्यास भएकोले यो रकमको मालिक सरकार हुन नसक्ने र प्रभावकारी लेखा परीक्षणमा ध्यान दिनुपर्ने तर्क गर्नुभएको छ। नेपाल राष्ट्रपतिका प्रवक्ता गुरूप्रसाद पौडेलले सरकारले कानूनले बनाएर ल्याउने विषयमा सकारात्मक हिसाबले हेर्नुपर्ने र एकीकृत गरेर एउटै कोष बनाउँदा थप प्रभावकारी हुन सक्ने प्रतिक्रिया दिनुभएको छ। नेपालमा औद्योगिक व्यवसाय ऐन 2076 तथा 54 व्यावसायिक सामाजिक जिम्मेवारी पूरा गर्न भन्दै मजुला ठूला उद्योग वा वार्षिक 15 करोड़ रूपियाँभन्दा बढ़ी कारोबार हुने घरेलू या साना उद्योगले व्यावसायिक सामाजिक जिम्मेवारी वहन गर्ने प्रयोजनका लागि प्रत्येक आर्थिक वर्षमा वार्षिक खुद मुनाफाको कम्तीमा 1% रकम छुट्याउनु पर्ने व्यवस्था गरेको छ।
2: पुलिस बजेट ल्याउने सरकारको तयारी शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। झण्डी दुई टिएको शक्तिशाली सरकार पहिलो बजेटको तयारीमा जुटेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालिन नेतृत्वमा गठित सरकार आगामी आर्थिक वर्ष 2083-84 लागि पहिलो पूर्ण बजेटको तयारीमा जुटेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रताको बलियो जनमतका कारण पनि बलियो सरकारबाट आम नागरिकको ठूलो अपेक्षा छ। आर्थिक दबाव बीच अर्थमन्त्री स्वयं वाग्लेलाई परम्परागत अंकहरूको जोड़ घटाउ मात्र नभई शासन अर्थतन्त्रको पुनर्संरचना र डिजिटल रूपान्तरण जस्ता मुद्दामा केन्द्रित भएर बजेट ल्याउने चुनौती छ। सीमित स्रोत साधनबीच धेरै नयाँ कार्यक्रम ल्याउन सक्ने सुविधा सरकारसँग छैन। यद्यपि विद्यमान आर्थिक मन्दी र चालू खर्च धानमा समेत ऋण लिनुपर्ने प्रतिकूल अवस्थाबीच चुनावी प्रतिबद्धता र सरकारको सहयोगले शासकीय सुधारको कार्यसूची कार्यान्वयन गर्न पनि सरकारले केही पपुलिस्ट कार्यक्रम नल्याई सुखै छैन। खास गरी सरकारी खर्चको दायित्व वार्षिक बजेटको ठूलो हिस्सा सार्वजनिक ऋणको सालाना ब्याज भुक्तानी सामाजिक सुरक्षा अरू नियमित प्रशासनिक खर्चका कारण अतिरिक्त कार्यक्रमका लागि स्रोत व्यवस्थापन गर्न कठिन रहेको अर्थविदहरू बताउँछन्। प्रधानमन्त्रीको अतिरिक्त सक्रियता उपशीर्षकमा यसरी खबर छ। आगामी आर्थिक वर्षको बजेट अर्थ मन्त्रालयले ल्याउने भए पनि स्वाभाविक रूपमा प्रधानमन्त्रीको चासो हुने भयो। अझ झण्डै दुई तिहाईको बलियो सरकारका प्रधानमन्त्रीले बजेटका विषयमा चासो र चिन्ता गर्नु स्वाभाविक नै हो। तर यसपालि प्रधानमन्त्री शाहले बजेट निर्माणमा प्रधानमन्त्री कार्यालयले सुझाव संकलन पोर्टल नै बनाएर आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको सुझाव संकलन गरिरहेको छ। निर्माणको अन्तिम चरणमा पुगेका आयोजनालाई प्राथमिकता, उत्पादन क्षमता अनुसारको बजेट उत्पाद आवश्यक पर्ने, महासंघको धारणा, सूर्तिजन्य पदार्थमा 60% कर लगाउने तयारी कर्मचारीको तलब बढ़ाउने तयारी यो खबरका केही मुख्य बुदाहरू हुन् यी पपुलिस्ट बजेट ल्याउने सरकारको तयारी सीमित स्रोतले नयाँ कार्यक्रम ल्याउन अर्थमन्त्रीलाई दबाव शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो
1: सभापतिमा रामेछाना दौड़िने अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ राष्ट्रपति चितवनमा आगामी 7-9 असारमा हुने पहिलो महाधिवेशनबाट सभापतिमा रवि लामिछानेलाई नै दोहोर्याउने भएको छ पार्टी सभापतिमा लामिछानेको विकल्प नभएको राष्ट्रपतिका नेताहरूले सार्वजनिक रूपमा नै बताउँदै आएका छन् राष्ट्रपतिले पार्टी स्थापनाको 4 वर्षमा पहिलो महाधिवेशन गर्न लागेको हो असार 2079 लामिछानेको नेतृत्वमा स्थापित राष्ट्रपतिले 5 महिनामै भएको प्रतिनिधि सभा निर्वाचनमा 20 सीट जितेको थियो त्यस्तै 5 महिनापछि भएको उपनिर्वाचन एकसीट थपेको थियो गत 21 फागुनको प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2 सीट जितेको राष्ट्रपतिले अब सरकारको नेतृत्व गरिरहेको छ आसन्न महाधिवेशनमा पार्टीको मूल नेतृत्व परिवर्तन हुने संकेत नरहेको महामन्त्री कविन्द्र बुर्ला कोटीले बताउनु भएको छ वरिष्ठ नेता सिंहले पनि पार्टीको नेतृत्व लामिछानेमा नै गर्ने निकट बताएका छन् एक नेताका अनुसार सहमहाधिवेशनमा जानेछन् र पार्टी नेतृत्व घोषणा कार्यक्रममा सहभागी हुनेछन् अन्य पदाधिकारी पनि सहमतिबाट नै चयन गर्ने तयारी छ त्यसका लागि प्रदेश अधिवेशन सकिएपछि छलफल हुने राष्ट्रपतिका नेताहरूको भनाइ छ हाल राष्ट्रपतिले 11 पालिका अधिवेशन गरिरहेको छ केन्द्रीय नेताहरू पालिका अधिवेशन गराउन सम्बन्धित क्षेत्रमा खटिएका छन् राष्ट्रपतिले पालिका र जिल्ला अधिवेशन गर्नका लागि सबै जिल्लामा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको थियो
2: अठी प्रधानमन्त्री निर्वाह सभामुख शीर्षकमा मध्याह दैनिकमा खबर छापिएको छ प्रधानमन्त्री बालन शाहले मुलुकको नेतृत्व सम्हालेको 2 महिना भयो यसबीच प्रधानमन्त्री बालनले म संसदमा बोलेका छन् म देशवासीका नाममा सम्बोधन पहिलो अधिवेशन प्रधानमन्त्रीको सम्बोधन दिनै सकियो गत 28 वैशाखदेखि जारी दोस्रो अधिवेशनमा पहिलो दिनदेखि नै संसदमा प्रधानमन्त्री बालनको खोजी भइरहेको छ तर उनले उपस्थित हुने सूचना दिएका छैनन् प्रधानमन्त्री उपस्थित हुनैपर्ने मान्यता रहेको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको उपस्थिति दिनै सकियो प्रत्यक्ष प्रश्नोत्तर गर्नुपर्ने कानूनी व्यवस्था पनि उल्लंघन भएको छ संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने मागमा सभामुख डोल प्रसाद अरियाल पनि सहमत छन् प्रधानमन्त्री सदनमा उपस्थित हुनु पर्यो र सार्वभौम संसदले उठाएका प्रश्नको जवाफ दिनु पर्यो आफ्नो कुरा राखिदिनु पर्यो जनतालाई सम्बोधन गरिदिनु पर्यो जुन विषय अत्यन्तै जायज छ संविधान त छ नियमावली सम्मत छ जनताको माग पनि त्यही हो सोमबार प्रतिनिधि सभाको बैठकमै सभामुख अरियालले भने अर्थात संसदमा प्रधानमन्त्री उपस्थित नभएको विषयमा सभामुख सन्तुष्ट छैनन् तर उनी उपस्थित गराउन पनि सक्दैनन् बरू उनी प्रधानमन्त्री संसदमा उपस्थित हुने विश्वास गर्छन् मलाई विश्वास छ सत्ता पक्षका मुख्य सचेतकले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले छिट्टै उपस्थित भएर यहाँको जिज्ञासा सम्बोधन गर्नुहुनेछ विपक्षीहरूको विरोधपछि सभामुख अरियालले भनेका छन् सभामुखको यस्तो निरीहताप्रति विपक्षी दलले कटाक्ष गर्दै आएका छन् कंग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले त प्रधानमन्त्री वीरेन्द्र शाहलाई सदनमा उपस्थित हुन किन रुलिङ नगरेको भनेर सभामुखमाथि प्रश्न होइन सभामुखको क्षमतामाथि पो प्रश्न गरे शाहले भनेका छन् तपाईँलाई रुलिङ गर्ने अधिकार छ प्रधानमन्त्रीमाथि कुनै पनि मन्त्री प्रधानमन्त्री र संसदमाथि रुलिङ गर्ने अधिकार छ त्यो अधिकार प्रयोग गर्न कसले रोकेको छ यही भनेर उनले सभामुखको क्षमतामाथि समेत प्रश्न गरेका हुन् धमाधम विधेयक पारित उपशीर्षकमा यसै खबर छ विपक्षीको विरोधका बीच प्रतिनिधि सभाले भने धमाधम विधेयक पारित गर्दैछ सोमबार मात्रै 2 विधेयक पारित गर्यो सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो यी दुवै विधेयक प्रधानमन्त्री बालनले गत वैशाख 25 गते प्रतिनिधि सभामा दर्ता गरेका थिए
1: संसदमा निरन्तर प्रधानमन्त्रीको खोजी शीर्षकमा हिमालय टाइम्समा खबर छ प्रमुख प्रतिपक्षी दल भए कांग्रेस सहित विपक्षी दलहरूले सदनमा निरन्तर प्रधानमन्त्री बालुङ र शाहको खोजी गरिरहेका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत हुने तीन करिब एक घण्टा सदनमा बिताउनुभएका प्रधानमन्त्री शाह विपक्षीको निरन्तर खोजीका बावजुद पनि सदनमा उपस्थित हुनुभएको छैन। नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाब दिन विपक्षीको मागलाई व्यवस्था गरेर प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर शर्मालाई जवाब दिन पठाउनु भएको थियो। त्यसपछि पनि विपक्षी दलहरूले सदनमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाब दिनुपर्ने माग गरिरहेका छन्। विपक्षी दलहरू प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म सदन चल्ने नदिने अडानमा छन्। तर प्रधानमन्त्री शाह सदनमा उपस्थित हुन अझै टुङ्गो छैन। सदनमा प्रधानमन्त्रीको खोजी गर्दै विपक्षी दलहरूले मंगलबार पनि प्रतिनिधि सभा बैठक अवरूद्ध पारेका छन्। मंगलबारको बैठकमा आकस्मिक समय शून्य समय र विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्ने अगाडि विपक्षी दलहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख गुरूप्रसाद अग्रवालले बोला सुनाई दिनुभएको थियो। त्यसकारण विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने आराम राखेका थिए। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासुना थापाले नागरिकता प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने बताउनुभयो। त्यस्तै प्रमुख सचेतक थापाले संसदको गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउन सरकार लागि परेको आरोप लगाउँदै भन्नुभयो प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रम व्यवस्था गर्नुभयो। बहुमतले सर्वशक्तिमान थाहा भने लोकतान्त्रिक व्यवस्था कसरी पर्नु हुन्छ साझा राष्ट्रिय एजेण्डामा सहमति गरेर अगाडि बढाउ उहाँको भनाइ थियो। त्यस्तै नेकपा